0: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
1: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्षी राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
0: ए हो र, ल त्यसो भए म ढुक्क भए। ल
2: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एक हात लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
0: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635, 98464-43853।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: तपाईको दैनिक राशिफल रेडियो सफलता 103.4 मेगाहर्ट्जमा हरेक दिन बिहान 5:45 बजे सफलतामा राशिफल
0: प्रत्येक दिनको पञ्चाङ्ग राशिफल शुभ साइत शुभ लाभ अमृत बेला र राहुकाल समयको जानकारी म युवा ज्योतिषी हरिपन्तको साथमा।

0: नमस्कार, शुभ बर्बाद। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट।
1: आज मिति 2083 साल असार महिनाको 26 गते शुक्रबार, ईस्वी सम्वत जुलाई 10 तारीक सन् 2026, श्री साके 1948, नेपाल सम्वत 1146, रौद्र नामको सम्वत्सरः। सूर्य पृथ्वीको उत्तरी गोलार्धमा छन्। ग्रीष्म ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार आषाढ कृष्ण पक्ष चलिरहेको छ। सौरमान अनुसार आज आषाढ कृष्ण पक्षको एकादशी तिथि रातिमा 1:29 त्यसपछि द्वादशी तिथि लाग्नेछ। नक्षत्रमा भरणी बिहानमा 11:53 त्यसपछि कृतिका नक्षत्र लाग्नेछ। विष्कुम्बाद योगमा सूर्य 51:44 त्यसपछि गण्ड योग लाग्नेछ। करोडमा कौलव अहोरात्र रहनेछ। आनन्दादि योगमा आज मुद्गर योग रहनेछ। सूर्य मिथुन राशिमा, चन्द्रमा मेष राशिमा रहनेछन्। आजको दिन मान 34:21 पला अर्थात 13:48 रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्र बिन्दुमा रही बिहानमा 5:17 विभीषण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 7:01 हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय रातिमा 12:44 रहेको छ भने चन्द्रमा अस्ताउने समय दिनमा 2:53 रहेको छ। आज योगिनी एकादशी व्रत गर्ने दिन रहेको छ। पञ्चाङ्ग बारेको जानकारी सँगै अब लागौं आजको राशिफलतर्फ। राशिफलको शुरूमा मेष राशि। मेष राशिको व्यक्तिहरूका लागि आज घर परिवारमा ध्यान दिनुपर्ने अवस्था रहेको छ। मन अलि अस्थिर रहन सक्ने भएकाले निर्णय लिन हतार नगर्दा राम्रो हुनेछ। काममा केही ढिलाइ हुन सक्छ, तर धैर्य राखेमा सुधार आउनेछ। आर्थिक पक्ष सामान्य रहनेछ। स्वास्थ्यमा ध्यान दिनु आवश्यक रहेको छ। साथीभाइसँग भेटघाट हुनेछ। प्रेम सम्बन्धमा सामान्य अवस्था रहने देखिएको छ। आज सोच विचार गरेर अघि बढेमा अनावश्यक समस्या टार्न तपाईँ सफल हुनुहुनेछ। अब दोस्रो राशि वृष राशि। वृष राशिको व्यक्तिहरूका लागि आज तपाईँको आत्मविश्वास बढ्ने दिन रहेको छ। नयाँ काम शुरू गर्नका लागि ऊर्जा पनि प्राप्त हुनेछ, जसले तपाईँलाई अघि बढ्न प्रेरित गर्दछ। आर्थिक पक्षमा लाभको सम्भावना पनि रहेको छ भने परिवारबाट राम्रो साथ र समर्थन पाउन सक्नुहुनेछ। काममा सफलता मिल्ने संकेत रहेको छ। सामाजिक प्रतिष्ठा पनि बढ्न सक्नेछ। स्वास्थ्य राम्रो रहनेछ र मन शान्त रहनेछ। प्रेम सम्बन्धमा नजिकपन बढ्नेछ। दिनभरि आएका अवसरलाई बुद्धिमानीपूर्वक प्रयोग गर्न आवश्यक रहेको छ, जसले गर्दा उल्लेखनीय प्रगति हासिल गर्न सक्नेछ। अब तेस्रो राशि मिथुन राशि। मिथुन राशिको व्यक्तिहरूका लागि आज खर्च बढ्न सक्ने भएकाले आर्थिक व्यवस्थापनमा विशेष ध्यान दिनुहोला, नत्र पछि समस्या आउन सक्नेछ। काममा ध्यान केन्द्रित गर्न अलि गाह्रो हुन सक्छ, त्यसैले प्राथमिकता छुट्याएर अघि बढ्दा राम्रो हुनेछ। परिवारमा सानो मतभेद पनि हुन सक्छ, तर धैर्यले समाधान सम्भव रहेको छ। स्वास्थ्यमा थकान र कमजोरी महसुस हुन सक्ने ग्रहगोचर रहेको छ। यात्रा गर्दा पनि सावधानी अपनाउनु पर्नेछ। प्रेम सम्बन्धमा केही दूरी आउन सक्ने भएकाले समझदारी आवश्यक रहेको छ। आज संयमित भएर अघि बढेमा धेरै चुनौतीहरू सजिलै पार लगाउन सक्नुहुनेछ। अब चौथो राशि कर्कट राशि। कर्कट राशि व्यक्तिहरूका लागि आज आमदानी बढ्ने सम्भावना रहेको छ, तर पुराना प्रयासहरूले सकारात्मक परिणाम देखिन सक्नेछ, जसले तपाईँलाई उत्साहित बनाउनेछ। साथीभाइसँग रमाइलो भेटघाट हुनेछ भने परिवारमा खुशीको वातावरण कायम रहनेछ। नयाँ अवसरहरू देखा पर्न सक्छन्, जसलाई सही रूपमा उपयोग गर्न आवश्यक रहेको छ। स्वास्थ्य राम्रो रहनेछ र आत्मविश्वास पनि बढ्न सक्नेछ। प्रेम सम्बन्धमा मिठास थपिनेछ। आजको दिनको अन्त्यसम्म तपाईँले आफूले गरेको मेहनतको राम्रो फल प्राप्त गर्न सक्नुहुनेछ। अब पाँचौं राशि सिंह राशि। सिंह राशिको व्यक्तिहरूका लागि आज काममा सफलता मिल्ने संकेत रहेको छ। तपाईँको मेहनतले पद तथा प्रतिष्ठा पनि प्राप्त हुनेछ। सकारात्मक प्रभाव पनि पार्नेछ हरेक काममा। वरिष्ठ व्यक्तित्वको साथ र सल्लाहले तपाईँलाई उत्साह थपिनेछ। आर्थिक लाभ हुने सम्भावना पनि रहेको छ भने परिवारबाट पनि समर्थन पाउने दिन रहेको छ। जिम्मेवारी बढ्न सक्छ, तर त्यसलाई सहज रूपमा पूरा गर्न सक्नेछ। प्रेम सम्बन्धमा समझदारी आवश्यक रहेको छ। आज तपाईँले आफ्नो क्षमता राम्रोसँग देखाउन सकेमा भविष्यका लागि राम्रो आधार तयार हुनेछ। अब छठौं राशि कन्या राशि। कन्या राशिको व्यक्तिहरूका लागि आज संवाद र सम्बन्ध सुधार हुने सम्भावना रहेको छ, जसले व्यक्तिगत र व्यावसायिक जीवन दुवैमा सकारात्मक प्रभाव पार्नेछ। सानो यात्राको योग पनि रहेको छ। काममा सफलता मिल्ने संकेत देखिन्छ। आर्थिक पक्ष राम्रो रहनेछ भने परिवारबाट सहयोग पाइनेछ। स्वास्थ्य सामान्य रहनेछ। आत्मविश्वास बढ्नेछ। प्रेम सम्बन्धमा नजिकपन बढ्नेछ। आज गरिएको अवसरलाई सही रूपमा उपयोग गर्न सकेमा भविष्यका लागि राम्रो मार्ग खुल्नेछ। अब सातौं राशि तुला राशि। तुला राशिको व्यक्तिहरूका लागि आज केही चुनौतीहरू देखा पर्न सक्ने भएकाले काममा धैर्यता र सावधानी अपनाउन
2: आवश्यक छ। आर्थिक पक्ष कमजोर हुन सक्ने हुँदा खर्च नियन्त्रण गर्दा राम्रो नै छ। स्वास्थ्यमा समस्या देखिन सक्छ, त्यसैले लापरवाही नगर्दा राम्रो रहेछ। परिवारसँग समय बिताउँदा मन शान्त रहनेछ। साथीभाइको सहयोगले केही काम पनि सहज रूपमा बन्नेछ। प्रेम सम्बन्धमा मतभेद हुन सक्ने संकेत पनि रहेको छ। आज समयमता र समझदारी अपनाएर अघि बढ्नु भएमा तपाईँको पक्षमा समय मोडिँदैछ। अब आफ्नो राशि वृश्चिक राशि। वृश्चिक राशिको व्यक्तिहरूको लागि आज साझेदारीमा गरिने काममा सफलता मिल्ने सम्भावना रहेको छ। दाम्पत्य जीवन पनि सुखद रहने देखिन्छ। आर्थिक लाभ हुने संकेत पनि रहेको छ। नयाँ सम्बन्धहरू बन्ने सम्भावना पनि रहेको छ। परिवारमा खुशी र सहयोगको वातावरण रहनेछ। स्वास्थ्य सामान्य रहनेछ। आत्मविश्वास बढ्नेछ। काममा प्रगति देखिनेछ। प्रेम सम्बन्धमा नजिकपन बढ्नेछ। आज तपाईँले गरेको प्रयासले दीर्घकालीन रूपमा फाइदा दिने संकेत पनि रहेको छ। अब नवौं राशि धनुराशि। धनुराशि व्यक्तिहरूको लागि आज काममा प्रतिस्पर्धा बढ्न सक्नेछ, जसले गर्दा मेहनत र लगनशीलता अत्यन्तै आवश्यक पर्नेछ, जसले सफलता दिलाउन मद्दत गर्नेछ। खर्च बढ्न सक्ने संकेत पनि रहेको छ, त्यसैले आर्थिक योजना बनाएर मात्र अघि बढ्दा राम्रो हुनेछ। स्वास्थ्यमा सामान्य समस्या देख्न सक्छ। परिवारसँग समय व्यतीत गर्दा राम्रो हुनेछ। साथीभाइबाट सहयोग पाइनेछ। प्रेम सम्बन्ध पनि स्थिर रहनेछ। आज निरन्तर प्रयास र सकारात्मक सोचले तपाईँलाई लक्ष्य नजिक पुर्याउन मद्दत गर्दछ। अब दशौं राशि मकर राशि। मकर राशिको व्यक्तिहरूको लागि आज सृजनात्मक र बौद्धिक काममा सफलता मिल्ने सम्भावना रहेको छ, जसले तपाईँलाई आत्मसन्तुष्टि दिनेछ। अध्ययन र नयाँ कुरा सिक्ने इच्छा बढ्दै जानेछ। आर्थिक लाभको अवसर देखिनेछ भने परिवारसँग रमाइलो समय बित्नेछ। स्वास्थ्य राम्रो रहनेछ र आत्मविश्वास पनि बढ्नेछ। प्रेम सम्बन्धमा नजिकपन बन्नेछ। सन्तानबाट खुशी मिल्नेछ। आजको दिनले तपाईँलाई मानसिक र भावनात्मक रूपमा सन्तुष्ट बनाउने सम्भावना पनि रहेको छ। अब एघारौं राशि कुम्भ राशि। कुम्भ राशि व्यक्तिहरूका लागि आज तपाईँले काम गर्दा हतारभन्दा धैर्यतालाई प्राथमिकता दिँदा राम्रो हुनेछ, किनकि सानो गल्तीले ठूलो असर पार्न सक्छ। आर्थिक अवस्था सामान्य रहनेछ, तर अनावश्यक खर्चबाट जोगिँदा राम्रो हुनेछ। परिवारसँग समय बिताउँदा तपाईँको मन हलुका हुनेछ। साथीभाइबाट पनि तपाईँले सहयोग पाउन सक्नुहुनेछ। स्वास्थ्यमा सामान्य थकान देख्न सक्छ, त्यसैले आराममा ध्यान दिनुहोला। प्रेम सम्बन्धमा खुलेर कुरा गर्न सक्नुहुनेछ। सम्बन्ध मजबुत बनाउनेछ। दिनको अन्त्यतिर तपाईँले सन्तुलित निर्णय लिँदा राम्रो परिणाम प्राप्त हुनेछ। राशिफलको अन्त्यमा मीन राशि। मीन राशि व्यक्तिहरूको लागि आज भाग्यले साथ दिने भएकाले तपाईँले थालेका कामहरू सहज रूपमा अघि बढ्न सक्नेछन्, जसले आत्मविश्वास बढाउनेछ। अध्ययन अनुसन्धान र ज्ञान सम्बन्धी काममा रुचि बढ्नेछ। धार्मिक अथवा आध्यात्मिक काममा मन जानेछ। परिवारमा शान्त वातावरण रहनेछ। आर्थिक पक्ष पनि सन्तोषजनक रहनेछ। स्वास्थ्य सामान्य रहनेछ। प्रेम सम्बन्धमा विश्वास बढ्नेछ। आजको दिन तपाईँका लागि नयाँ अवसरहरूलाई क्याच गर्ने समय रहेको छ।
1: राशिफल बारे जानकारी सँगै अब लागू आजको साइत विशेष गरी यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य मिथुन राशिमा, चन्द्रमा मेष राशिमा रहनेछन्, त्यसैले आज पूर्व र उत्तर बाहेक अन्य दिशाको यात्रा नगर्नुहोला। आज शुक्रबार परेकाले पश्चिमतर्फको यात्रा गर्दै नगर्नुहोला। आज दक्षिण र पश्चिमतर्फको यात्रा तपाईँलाई बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभ बेला पारेर यात्राको थालनी गर्न सक्नुहुनेछ। धार्मिक उपायमा अमला सखर गुँद अथवा दही खाएर आजको शुभ बेला पारेर यात्राको थालनी गर्दा राम्रो हुनेछ। यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय, देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पारेर परिक्रमा गरी आजको शुभ बेला पारेर यात्राको थालनी गर्नुभएमा तपाईँलाई यात्रा जस लाग्ने छैन, यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत बेला अर्थात शुभ लाभादी बेला बिहानमा 5:15 छ बजेर 58 मिनटसम्म चर बेला रहनेछ। बिहानमा 6:58 8:42 लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ। बिहानमा 8:42 10:25 अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा राम्रा काम, महत्वपूर्ण काम, यसअघि गाडो छुटेका र थाकिरहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। बिहानमा 10:25 12:09 काल बेला रहनेछ। काल बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्म यात्रा पनि नगर्दा राम्रो हुनेछ। मध्याहमा 12:09 दिनमा 1:52 समय शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्न सक्नुहुनेछ। दिनमा 1:52 3:35 रोग बेला रहनेछ। दिनमा 3:35 5:19 उद्योग बेला रहनेछ भने दिनमा 5:19 साँझमा 7:02 समय फेरि चर बेला रहनेछ। शुभ लाभादी बेलाको रात्रितर्फ लागौं। साँझमा 7:02 8:19 लाभ बेला रहनेछ।

0: नेपाल अर्थात सबैभन्दा खराब समय बिहानमा 10:30 देखि मध्याहमा 12 बजेसम्मको समय राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा लेनदेन ठूलो लगानी नयाँ निर्णय महत्वपूर्ण कामको थालनी यही पनि नगर्नुहोला।
1: हवस् त सफलतामा राशिफल आजलाई यति नै, भोलि पुनः भेट हुने नै छ। सूचना शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 MHz सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिएर हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बच्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाई स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
5: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
6: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 6 बजेको छ।
7: रेडियो सफलता 103.4 MHz।

नमस्कार, जहाँ संसार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जले तयार पारेको बिहान 6 बजेको खबर संगालोमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालोको शुरूमा मुख्य खबरका शीर्षकहरू। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डाक्टर नारायण सिंह गुरूङ नियुक्त। गण्डकी संसदबाट पारित भयो गाँजा विधेयक। औषधीय तथा औद्योगिक प्रायोजनमा मात्र खेती गर्न पाइने, कड़ा मापदण्ड र सरकारी निगरानी अनिवार्य। नेपालमा आज भारी वर्षाको सम्भावना, पहिरो र बाढ़ीको जोखिम। मुस्ताङबाट एक वर्षमा 22 टन भन्दा बढ़ी निकुइने फोहोर पोखरा निकासी। अधिकार कटौती होइन, संविधानले दिएको अधिकार अझ विस्तार हुनुपर्नेमा कांग्रेस सभापति थापाको जोड। संविधानको मर्ममाथि प्रहार स्वीकार्य नभएको र संशोधन कार्यदलबाट नेकपा अलग भएको सांसद अमरको स्पष्टोक्ति। सरकारद्वारा कुल बजेटको 78% मात्र खर्च, विकास निर्माणसँग जोडिएको पूँजीगत खर्चमा पनि 40% मात्रै सीमित। अस्ट्रेलिया र भारत बीच युरेनियम निर्यात सम्झौता। र मोरक्कोमाथि सहज जित हासिल गर्दै फ्रान्स विश्वकप फुटबलको सेमी फाइनलमा प्रवेश। गण्डकी प्रदेशमा औषधीय तथा औद्योगिक प्रायोजनका लागि गाँजा खेती गर्न कानूनी आधार तयार भएको छ। प्रदेश सभाको बिहिबार बसेको बैठकले गाँजा खेती नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक सर्वसम्मत रूपमा पारित गरेपछि प्रदेशमा नियमन सहित व्यावसायिक गाँजा खेतीको बाटो खुलेको हो। यद्यपि संघीय लागू औषध नियन्त्रण ऐन 2033 गाँजा र औषधीय उपयोगी गाँजालाई समेत लागू औषधको परिभाषाभित्र राख्दै यसको खेती उत्पादन बिक्री वितरण औसार प्रसार तथा सेवनलाई निषेध गरेको छ। त्यसैले प्रदेशले कानून पारित गरे पनि यसको पूर्ण कार्यान्वयनका लागि संघीय कानूनसँग समन्वय आवश्यक पर्ने देखिएको छ। उद्योग तथा पर्यटन मन्त्री ऐश्वर्या रिमालले विधेयक दफावार छलफलका लागि प्रस्तुत गर्नुभएको थियो। छलफलमा सहभागी प्रदेशसभा सदस्यहरूले उठाएका जिज्ञासाको मन्त्री रिमालले जवाफ दिएपछि सभामुख कृष्ण प्रसाद धितालले विधेयक सर्वसम्मत रूपमा पारित भएको घोषणा गर्नुभयो। अर्थ तथा विकास समितिका सभापति भोजराज अरियालले यो कानूनलाई गण्डकी प्रदेशको आर्थिक रूपान्तरणका लागि गेम चेन्जर बन्न सक्ने बताएका छन्। उनका अनुसार विज्ञ कानूनविद तथा संघीय सरकारका अधिकारीहरूसँगको परामर्शपछि विधेयक तयार पारिएको हो। संघ सरकारले पनि यस विषयमा कानून निर्माणको तयारी गरिरहेको र आवश्यक समन्वय गरेर अघि बढ़न सकिने उहाँको भनाइ छ। पारित विधेयक अनुसार

0: औद्योगिक प्रायोजनका लागि उत्पादन हुने गाँजामा नशालु पदार्थ टीएचसी को मात्रा 0.3% भन्दा कम हुनुपर्नेछ। खेती तथा प्रदेश सरकारबाट लाइसेन्स लिनुपर्ने, तोकिएको क्षेत्रमा मात्र खेती गर्न पाइने तथा उत्पादनको रासायनिक परीक्षण अनिवार्य गरिएको छ। प्रदेश सरकारले आफ्नै वा निजी क्षेत्रसँगको सहकार्यमा परीक्षण प्रयोगशाला स्थापना गर्ने व्यवस्था तथा पनि विधेयकमा समावेश गरिएको छ। विधेयकले गाँजाको दुरूपयोग रोक्न, उपचार तथा पुनर्स्थापना केन्द्र सञ्चालन, कानूनी कार्यवाही तथा कडा सरकारी निगरानीको व्यवस्था गरेको छ। यसअघि संसदीय समितिले 11 पटकसम्म बैठक बसेर विज्ञ सरकारवाला र स्थानीय तहका प्रतिनिधिसँग परामर्श गरेपछि विधेयकमाथि अन्तिम रूप लिएको थियो। पर्यटकीय नगरी पोखरामा साहसिक खेल बन्जी जम्प प्रति भारतीय पर्यटकको आकर्षण उल्लेखनीय रूपमा बढ़ेको छ। पोखरा महानगरपालिका 17 रातो पैरा स्थित बन्जी नेपालमा गत जेठ महिनामा मात्रै 500 जनाले बन्जी जम्प गरेका थिए, जसमध्ये करिब 50% भारतीय पर्यटक रहेको बन्जी नेपाल एडभेन्चर पालिका अध्यक्ष दुर्गा दत्त खरेलले जानकारी दिनुभयो। उहाँका अनुसार एकै महिनामा कम्पनीले रु 37,50,000 भन्दा बढ़ी आमदानी गरेको छ। सड़क तथा हवाई पहुँच सहज बन्दै जाँदा भारतीय पर्यटकको आगमन बढ़ेको र पछिल्लो समय दैनिक जसो भारतीय युवाको समूह बन्जी जम्पका लागि पोखरा पुग्ने गरेको उहाँको भनाइ छ। विदेशमा अध्ययन तथा रोजगारीमा रहेका नेपाली युवा छुट्टीमा स्वदेश फर्किएपछि पनि बन्जी जम्प प्रतिको आकर्षण बढ़ेको छ। 6 वर्ष अघि संचालनमा आएको बन्जी नेपालले हालसम्म 15,000 भन्दा धेरै व्यक्तिलाई बन्जी जम्प गराइसकेको छ। प्रति व्यक्तिबाट रु 7,500 शुल्क लिने यस सेवामा फोटो भिडियो र टी शर्ट समेत उपलब्ध गराइन्छ। 101 मिटर गहिराईमा गरिने बन्जी जम्पका क्रममा माछापुच्छ्री अन्नपूर्ण हिमशृंखला र सेती नदीको खोजको मनोरम दृश्यले पर्यटकलाई थप रोमाञ्चक अनुभव प्रदान गर्ने कम्पनीको दावी छ। 8,25,00,000 लगानीमा संचालनमा आएको बन्जी नेपालले हाल 20 जनालाई प्रत्यक्ष रोजगार दिएको छ। नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले प्याराग्लाइडिङ, जिपलाइन र हट एयर बेलुनसँगै बन्जी जम्प पनि पोखराको प्रमुख साहसिक पर्यटन उत्पादनका रूपमा स्थापित हुँदै गएको बताउनु भएको छ। नेपालमा मनसून सक्रिय रहँदा आज पनि देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान मोडलकाहरूले भने आइतबारसम्म पश्चिमी नेपालका केही ठाउँमा भारी वर्षा हुन सक्ने संकेत गरेका छन्। यसले पहिरो बाढ़ी र डुबानको जोखिम बढ़ाउने भएकाले सम्बन्धित निकाय र स्थानीय बासिन्दालाई उच्च सतर्कता अप्नाउन आग्रह गरिएको छ। मौसमविद विनोद पोखरेलका अनुसार विभिन्न मौसम पूर्वानुमान मोडेलले पश्चिम नेपालमा भारी वर्षाको सम्भावना देखाए पनि वर्षा हुने स्थान र मात्रा आयो भने यकिन गर्न सकिँदैन। उहाँले केही क्षेत्रमा अनुमान भन्दा धेरै र केही क्षेत्रमा कम वर्षा हुन सक्ने भएकाले पूर्वानुमानलाई जोखिम व्यवस्थापनको आधारका रूपमा लिनुपर्ने बताउनुभयो। आगामी केही दिन विशेष गरी पहाड़ी तथा हिमाली क्षेत्रमा पहिरो जाने, साना र ठूला नदी खोलामा पानीको भाव एकाएक बढ़ने र सड़क सञ्जाल प्रभावित हुने जोखिम रहेको मौसमविदहरूको भनाइ छ। वर्षायाममा यस्ता प्रकृतिका विपदका घटना दोहोरिरहने भएकाले स्थानीय तह, सुरक्षा निकाय र विपद व्यवस्थापन संयन्त्रलाई पूर्व तयारी अवस्थामा रहनुपर्ने आवश्यकता देखिएको छ। यसैबीच पूर्वी नेपालको तराई क्षेत्रमा अपेक्षा अनुसार वर्षा हुन नसकेको मौसमविदहरूले बताएका छन्। वर्षा गराउने बादल बढ़े पनि त्यसलाई माथितर्फ उकास्ने प्रणाली कमजोर रहेकाले समर्थर भूभागमा पर्याप्त वर्षा हुन नसकेको हो। यसको विपरीत पहाड़ी भूभागले बादललाई माथि उठाउन सहयोग पर्ने भएकाले त्यहाँ तुलनात्मक रूपमा बढ़ी वर्षा भइरहेको छ। स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डाक्टर नारायण सिंह गुरूङ नियुक्ति हुनुभएको छ। प्रतिष्ठानको कुलपति समेत रहनुभएका प्रधानमन्त्री वीरेन्द्र शाहकोले सिफारिश समितिको सिफारिशका आधारमा उहाँलाई सो पदमा नियुक्ति गरेको हो। प्रधानमन्त्री शाहले पोखरा सहित देशका विभिन्न 6 वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा एकैसाथ नयाँ उपकुलपतिहरू नियुक्ति गर्नुभएको हो। सरकारले अन्य 5 वटा प्रतिष्ठानहरूमा पनि नेतृत्व चयन गर्नुभएको छ, जस अनुसार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान नेम्सको उपकुलपतिमा डाक्टर विवेक आचार्यकोले जिम्मेवारी पाउनु भएको छ। उहाँ वरिष्ठ क्यान्सर रोग विशेषज्ञ हुनुहुन्छ। डाक्टर आचार्य यसअघि नेम्सको क्यान्सर विभागका प्रमुखका रूपमा कार्यरत हुनुहुन्थ्यो। यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डाक्टर नवी सामन सिंह प्रधान चयन हुनुभएको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डाक्टर स्मृति कार्कीलाई नियुक्ति गरिएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डाक्टर सूर्यमान मेहामाङबो र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डाक्टर अजय कुमार मिश्र नियुक्ति हुनुभएको छ। यी पदहरूमा नियुक्तिका लागि सरकारले उपकुलपति छनौट तथा सिफारिश समिति गठन गरेको थियो। समितिले स्वास्थ्य विज्ञान प्रतिष्ठान घरको उपकुलपति छनौट तथा सिफारिश सम्बन्धी एकीकृत कार्यविधि 2083 निर्माण गरेर आवश्यक प्रक्रिया अगाडि बढ़ाएको थियो। सोही कार्यविधि अनुसार समितिले उपकुलपति पदका लागि आवेदन माग गर्दै जेठ 4 गते सूचना प्रकाशन गरेको थियो। छनौट प्रक्रियामा देशभरबाट 113 जनाले आवेदन दिएका थिए। आवेदन दिएका उम्मेद्वारहरू मध्येबाट प्राप्त दरखास्तहरूको मूल्यांकन गरियो। त्यसपछि अन्तर्वार्ता तथा प्रस्तुतिकरणका लागि समितिले प्रत्येक प्रतिष्ठानमा 7 जनाको दरले 42 जनाको प्रारम्भिक सूची सार्वजनिक गरेको थियो। सोही सूचीमा परेका व्यक्तिहरू मध्येबाट सिफारिश समितिले नयाँ सिफारिश गरेपछि प्रधानमन्त्रीले यो नियुक्ति गरेका हुन्। स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकाका कर्मचारी हिरालाल काफ्ले विरूद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर भएको छ। काफ्लेले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरी गाउँपालिकामा नियुक्ति लिएको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो। काफ्लेले सायक स्तर 5 तहमा बढ़ुवाका लागि भारत आसामका गुवाहाटी स्थित बोर्ड अफ सेकेण्डरी एजुकेशनबाट सन् 1998 एसएलसी सरहको परीक्षा एचएसएलसी उत्तीर्ण गरेको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति तथा पदोन्नति लिएको आयोगको आरोप पत्रमा उल्लेख छ। पोखरा उद्योग वाणिज्य संघको महासचिव शोभा गौतमले संघको आगामी अध्यक्ष पदका लागि उम्मेद्वारी घोषणा गर्नुभएको छ। संघको कार्यसमिति बैठकले 36 महाधिवेशन आगामी भदौ 20 देखि 20-21 गते गर्ने निर्णय गरेसँगै गौतमले अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गर्दै औद्योगिक व्यवसायीको साथ र समर्थनको अपील गर्नुभएको हो। उम्मेद्वारी घोषणासँगै जारी गरेको सन्देशमा गौतमले आफ्नो संस्थागत यात्रा विभिन्न उपसमितिबाट शुरू भएर कार्यसमिति सदस्य उपमहासचिव हुँदै पोखरा उद्योग वाणिज्य संघको पहिलो महिला महासचिवसम्म पुगेको उल्लेख गर्नुभएको छ। उक्त अवसर औद्योगिक व्यवसायले आफूलाई गरेको विश्वास साथ र हौसलाको परिणाम भएको भन्दै उहाँले सम्पूर्ण व्यवसायप्रति आभार व्यक्त गर्नुभयो। पदभन्दा काम ठूलो हुन्छ भन्ने मान्यताका साथ आफूले जिम्मेवारीलाई सेवाका रूपमा निर्वाह गर्दै आएको उल्लेख गर्दै गौतमले इमानदारी पारदर्शिता उत्तरदायित्व र समर्पणका साथ संस्थाको हितमा काम गरेको दावी गर्नुभयो। पोखरा उद्योग वाणिज्य संघको इतिहासमा हालसम्म कुनै पनि महिलाको अध्यक्षको जिम्मेवारी सम्हाल्ने अवसर नपाएको उल्लेख गर्दै उहाँले आफ्नो उम्मेद्वारी व्यक्तिगत आकांक्षा भन्दा पनि अनुभव क्षमता समावेशी नेतृत्व र सकारात्मक परिवर्तन प्रतिको साझा अभियान भएको बताइएको छ। अध्यक्षमा निर्वाचित भए संघलाई अझ सशक्त समावेशी व्यवसाय मैत्री र भविष्यमुखी संस्थाको रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले उद्योग व्यापार पर्यटन र लगानी प्रबन्धनका साथै व्यवसायका हकहितका पक्षमा प्रभावकारी ढंगले काम गर्न विश्वास व्यक्त गर्नुभयो। गौतमले केही समयभित्रै आफ्नो सक्षम र समावेशी टीमसहित औपचारिक रूपमा चुनावी अभियान सार्वजनिक गर्दै साझा दृष्टिकोण प्राथमिकता र आगामी कार्ययोजना पनि सार्वजनिक गर्न जानकारी दिनुभएको छ। पोखरा उद्योग वाणिज्य संघको 36 महाधिवेशन आगामी भदौ 20-21 गते हुँदैछ। लगातारको वर्षापछि भएको पहिरोमा परि कास्कीको घान्द्रुकका 3 होटलमाथि नै पहिरो खसेको छ। पहिरोले घान्द्रुकको बनठाँटीमा रहेको 3 होटलमा क्षति पुर्याएको अन्नपूर्ण गाउँपालिका वडा नम्बर 11 वडा सदस्य जगबहादुर जगनबहादुर गुरूङले जानकारी दिनुभयो। पहिरो बुधबार राति सभा 9 बजेतिर खसेको थियो। त्यहाँ रहेका 4 मध्ये 3 होटलमा क्षति पुगे पनि मानवीय क्षति भने नभएको बताइएको छ। पहिरोले होटल सन्दाज होटल शंकर र होटल गुरूङ होटलमा क्षति भएको हो। हंगी आई होटलमा भने क्षति भएको छैन। सनराइज होटलमा 75% क्षति पुगेको छ भने होटल शंकरको 35 र गुरूङ होटलमा सामान्य क्षति पुगेको वडा सदस्य गुरूङले जानकारी दिनुभयो। पहिरोका कारण त्यसमाका सबै जसो होटल जोखिममा परेका छन्। वर्षा र पहिरोका कारण सड़क समेत बिग्रिएको छ। यो क्षेत्र अन्नपूर्ण पदयात्रा मार्गमा पर्ने भएकाले पनि पर्यटकको चाप पर्ने क्षेत्र हो। तर अहिले अफसिजन परेकाले पर्यटकको चहलपहल नभएको स्थानीयले बताएका छन्। पोखराको बिरोटामा सञ्चालित मैनबत्ती बनाउने तालिम सम्पन्न भएको छ। पोखरा 17 वडा कार्यालय र पोखरा हस्तकला संघ पोखराको संयुक्त आयोजनामा भएको तालिममा 3 दिनसम्म सञ्चालन भएको थियो। कास्की पोखरा हस्तकला संघ अध्यक्ष सिरा गुरूङको अवस्थामा भएको कार्यक्रममा पोखरा महानगरपालिका नम्बर 17 के वडा अध्यक्ष राधिका कुमारी साईले तालिममा सहभागीलाई प्रमाणपत्र वितरण गर्नुभयो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि साईले महिला तथा स्थानीय नागरिकलाई आर्थिक रूपमा सबल बनाउन सिपमूलक तालिमको ठूलो महत्व हुने बताउनुभयो। सिकेको सिपलाई केवल कोठा र प्रमाणपत्र मात्र सीमित नराखी व्यवहारमा उतारेर व्यावसायिक बन्न र आत्मनिर्भरतर्फ कदम चाल्न उहाँले सहभागीलाई अनुरोध गर्नुभयो। कार्यक्रममा महिला उद्यमी संघ कास्कीका प्रथम उपाध्यक्ष बाल कुमारी गुरूङ, वडा सदस्य तारा परियार, वडा सचिव सुरेन्द्र शर्मा र तालिमकी संयोजक ऋतु घरेले हस्तकलाका माध्यमबाट महिलाहरूलाई आर्थिक रूपमा सक्षम बनाउन सकिने धारणा राख्नुभयो। त्यसै गरी तालिमका प्रशिक्षक लक्ष्मी गुरूङ तथा शिक्षार्थी द्वय विष्णु परियार र सुनमा सानुमाया सुनारले तालिमको अनुभव र उपयोगिताबारे आफ्नो भनाइ राख्नुभयो। घरले हस्तकला प्रशिक्षण केन्द्रमा सञ्चालन भएको उक्त समापन कार्यक्रमको सञ्चालन वसन्त केसीले गर्नुभएको थियो। जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न राष्ट्रिय प्रकृति संरक्षण कोषको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना क्याप जोमसोमले मुस्ताङका फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राख्दै एक वर्षमा 22,189 केजी नकुहिने फोहोर जिल्ला बाहिर निकासी गरेको छ। एक्याप प्रमुख राजेश गुप्ताका अनुसार घरबजोङ बारागुड मुक्ति क्षेत्र र थासाङ गाउँपालिकामा संकलन गरिएको प्लास्टिक टिन क्याम्प र सिसाजन्य फोहोर 2,581 बोरामा प्याक गरी पोखरा स्थित ग्रीन रोड वेस्ट म्यानेजमेन्ट प्रणालीको प्रशोधन केन्द्रमा पठाइएको हो। गत वर्ष 10,190 केजी फोहोर व्यवस्थापन गरिएकोमा यस वर्ष 117.75% वृद्धि भएको छ। बढ्दो पर्यटन आगमनसँगै फोहोरको मात्रा बढ्दै गएको एक्यापले जनाएको छ। चालू वर्ष 4 नयाँ फोहोर संकलन केन्द्र निर्माण गरिएको छ भने यसअघि 8 केन्द्र स्थापना गरिएको थियो। समुदाय आमा समूह र संरक्षण क्षेत्र व्यवस्थापन समितिले नियमित सरसफाई अभियान सञ्चालन गरे पनि फोहोरको स्रोतमै वर्गीकरण नहुँदा व्यवस्थापनमा चुनौती रहेको प्रमुख गुप्ताले बताउनुभयो। यसअघि नकुहिने फोहोर स्थानीय रूपमा खाल्डोमा पुरेर व्यवस्थापन गरिने भए पनि गत वर्षदेखि सबै फोहोर प्रशोधनका लागि पोखरा पठाउन थालिएको हो। सरकारले नयाँ मुख्य सचिवमा गोविन्द बहादुर कार्कीलाई नियुक्ति गरेको छ। प्रधानमन्त्री वीरेन्द्र शाहको अवस्थामा हिजो बसेको मन्त्री परिषदको बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव कार्कीलाई नियुक्ति गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले संचारकर्मी समक्ष जानकारी दिनुभयो। मुख्य सचिव सुमन राज अर्याल यही असार 26 गतेदेखि अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ। बैठकले काठमाडौँ उपत्यका विकास प्राधिकरणको आयुक्तमा सुरज साक्यलाई नियुक्ति गरेको छ। त्यस्तै गेटा अस्पताल कर्णालीलाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। बैठकले विदेशी शैक्षिक कार्यक्रम नियमन गर्न नियमावली 2083 स्वीकृत गर्ने, शैक्षिक परामर्श भाषा शिक्षण तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली स्वीकृत गर्ने निर्णय गरेको छ। त्यस्तै कारागार नियमावली, मानवाधिकार सम्बन्धी 6 राष्ट्रिय कार्ययोजना र भ्रष्टाचार विरूद्धको 2 रणनीति स्वीकृत गर्ने पनि निर्धारण गरेको छ। यता प्रतिनिधि सभाले विभिन्न 4 विधेयकमा राष्ट्रिय सभाबाट भएको संशोधन सर्वसम्मतिले स्वीकृत गरेको छ। सभाको हिजोको बैठकले सार्वजनिक खरिद 2 संशोधन विधेयक 2083, सम्पत्ति शुद्धिकरण मनी लाउन्ड्रिङ निवासी निवारण 3 संशोधन विधेयक 2083, सहकारी 1 संशोधन विधेयक 2083 र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083माथि राष्ट्र सभाबाट भएको संशोधन स्वीकृत गरेको हो। बैठकमा प्रधानमन्त्री वीरेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले प्रस्तुति गरेको सार्वजनिक खरिद 2 संशोधन विधेयक 2083माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो। अर्थमन्त्री डाक्टर सनी वाग्लेले पेश गरेको सम्पत्ति शुद्धिकरण मनी लाउन्ड्रिङ निवारण 3 संशोधन विधेयक 2083माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारी 1 संशोधन विधेयक 2083माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको हो। छलफलमा भाग लिँदै सांसद पार्वती विकले उठाएको प्रश्नको जवाब दिँदै मन्त्री रावलले भन्नुभयो, हामीले काम गर्दै जाँदा भएको समस्या समाधानका निम्ति विधेयक ल्याएका हौं, यो यत्तिकै ल्याएको होइन, धेरै छलफलबाट आएको हो। यसै गरी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा महतले प्रस्तुत गरेको स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न विधेयक 2083माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत भएको छ। प्रतिनिधि सभाको अर्को बैठक यही असार 26 गते आज शुक्रबार अपरान्ह 1 बजेका लागि तय भएको छ। सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर सँगै, अब एकैछिन विश्रामको पालो।
1: अहो, कति राम्रो गहना लगाए कि, फेरि राख्नु जस्तो कता बनाएछ?
2: कता हुनु नि, पोखरा गैरापाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
1: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
3: सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
2: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98052120 58 2 51 27 14।
4: कुखुरा तथा पशुपालक किसान का लागि खुशी को खबर नया तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर डाक्टर किशोर आचार्य बाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषक को लागि दाना को फर्मुलेसन लेस तथा ब्रोइलर कुखुरा को पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ पिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
5: कुकुरको भ्याक्सिनेसन
4: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर सम्पर्क पिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 061544737 मोबाइल नम्बर 98560288744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी पिस्टेल भेटनरी सेन्टर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161535904, म्यानेजिङ डाइरेक्टर लोक बहादुर सुनार लोकेश, 98462689।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5, पोखरा।
5: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मास बारमा।
2: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460201127।
5: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
6: रामुलाई किन स्कुल नपठाएको मैले दाई? काममा अलि सघाउँछ कि भनेर नि।
7: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बाल श्रमको अन्त्य गरौं।
8: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
9: हेलो,
10: हजुर सन्चय, कस्तो छ हजुरलाई?
11: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएरै पठाऊ है।
10: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
11: हो हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
12: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
13: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
12: वर्षौंदेखि देश विदेशका 5-स्तारीय होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
14: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
13: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
12: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लाढुङ्गा, यु एफओ र थ्री कम्प्लेक्स को बीचमा।
13: फोन नम्बर 061-5587-915।
15: एकैछिनको विश्रामपछि खबर संगालमा पुनः स्वागत छ। अब बाँकी समाचार। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले संविधान संशोधनको उद्देश्य नागरिकले प्राप्त गरेको अधिकारलाई संकुचित गर्नु नभई थप विस्तार, सुदृढ र गहिरो बनाउनु हुनुपर्ने बताउनु भएको छ। उहाँले संविधान संशोधनका नाममा संसदीय व्यवस्था, समावेशी लोकतन्त्र र संहिताको आधारभूत मर्ममाथि प्रहार गर्ने कुनै पनि प्रयास स्वीकार नहुने स्पष्ट पार्नुभयो। संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण विषय कार्यक्रममा बोल्दै थापाले संविधान जारी भएको करिब एक दशक पूरा हुन लागेकाले पुनरावलोकन स्वाभाविक भए पनि त्यसको केन्द्रमा नागरिकको अधिकार र संविधानको मूल भावना हुनुपर्ने बताउनुभयो। उहाँले शस्त्र द्वन्द्वपछिको संक्रमणकालीन अवस्थामा विभिन्न राजनीतिक संस्थाका आधारमा संविधान बनेको स्मरण गराउँदै संशोधन गर्दा त्यसको ऐतिहासिक पृष्ठभूमि बिर्सन नहुने धारणा राख्नुभयो। थापाले नेपालको लोकतान्त्रिक समावेशी बहुलवादमा आधारित भएकाले संसद सबै जाति, भाषा, धर्म, समुदाय र वर्गको प्रतिनिधित्व गर्ने संस्था हुनुपर्ने बताउनुभयो। प्रतिनिधि सभाबाट निर्वाचित प्रधानमन्त्रीले सम्पूर्ण नेपालीको प्रतिनिधित्व गर्नुपर्ने उहाँको भनाइ छ। उहाँले प्रतिनिधि सभामा दलित, महिला, मधेसी, मुस्लिम, जनजाति, ब्रह्मान, क्षेत्रीय अल्पसंख्यक तथा अपाङ्गता भएका व्यक्तिको अनिवार्य प्रतिनिधित्व कायम रहनुपर्नेमा जोड़ दिनुभयो। निर्वाचन प्रणाली सुधारबारे छलफल गर्ने कांग्रेस तयार रहेको उल्लेख गर्दै उहाँले प्रतिनिधित्वको अधिकार दलको नेताभन्दा नागरिकको पुर्याउने भविष्यमा बहस हुन सक्ने बताउनुभयो। तर संसदीय प्रणाली नै हटाउने वा नयाँ राजनीतिक प्रयोग गर्ने प्रयास नेपालका लागि अनावश्यक राजनीतिक साहस हुने चेतावनी दिनुभएको छ। यता नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ। बिहिबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उहाँले राष्ट्रिय मानवाधिकार आयोग संवैधानिक संस्था मात्र नभई संयुक्त राष्ट्र संघीय मानवाधिकार प्रणालीसँगको आबद्ध महत्वपूर्ण निकाय भएको उल्लेख गर्नुभयो। आयोगले अन्तर्राष्ट्रिय मानवाधिकार संस्थाहरूसँग सहकार्य गर्दै नेपालको मानवाधिकार अवस्थाबाट बारे विश्व समुदायलाई जानकारी गराउने भूमिका निर्वाह गर्दै आएको उहाँको भनाइ छ। सांसद केसीले आयोगका प्रतिवेदन र सिफारिशलाई व्यवस्था गर्नु आयोगको अवमूल्यन मात्र नभई नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धता, विश्वसनीयता, विधिको शासन र लोकतान्त्रिक छविमाथि समेत प्रश्न उठाउने कार्य भएको बताउनुभयो। उहाँले आयोगका अध्यक्षका अनुसार आयोगले दिएको सिफारिस मध्ये हालसम्म करिब 13% मात्र कार्यान्वयन भएको उल्लेख गर्दै आयोगकी सदस्य लिली थापाको प्रतिवेदन अझै सार्वजनिक नभएको प्रति असन्तुष्टि जनाउनुभयो। सांसद केसीले उक्त प्रतिवेदन यथाशीघ्र सार्वजनिक गरी सांसदहरूलाई उपलब्ध गराउन र त्यसका आधारमा आवश्यक कानूनी कार्यवाही तत्काल अघि बढ़ाउन सरकारसँग आग्रह गर्नुभएको छ। प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद परमेश कुमार हमालले सरकारले गठन गरेको संविधान संशोधन बहस पत्र तयारी कार्यदलबाट आफ्नो पार्टी अलग भएको स्पष्ट पार्नुभएको छ। संविधानको आधारभूत मूल्य र मान्यतामाथि नै प्रश्न उठाउने प्रक्रियामा सहभागी हुन नसकिने उहाँको भनाइ छ। बिहिबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद हमालले लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समतामूलक सहभागिता र संविधानमा सुनिश्चित मौलिक अधिकार जस्ता विषयमा प्रश्न उठाउने गरी विभिन्न संविधान संशोधनका बहस अघि बढ़ाउन खोजेको आरोप लगाए। उनले संविधानको रक्षा गर्ने शपथ खाएर बनेको सरकारले नै संविधानको आधारमाथि प्रस्तार गर्न खोजेको दावी गर्दै यस्तो प्रक्रियामा आफ्नो पार्टी सहभागी नहुने बताए। हमालले संविधान संशोधन आवश्यक नै छैन भन्ने आफ्नो पार्टीको धारणा नरहेको स्पष्ट पार्दै संशोधनको प्रक्रिया राष्ट्रिय सहमतिका आधारमा पारदर्शी र संविधानको मर्म अनुकूल हुनुपर्नेमा जोड़ दिए। उनका अनुसार अहिलेको प्रक्रिया पारदर्शी, त्रुटिपूर्ण र संविधानको मूल भावना कमजोर बनाउने उद्देश्यबाट अघि बढ़ाएको देखिएकाले नेकपाले संविधान संशोधन बहस पत्र तयार पार्ने कार्यदलबाट अलग हुने निर्णय गरेको बताएका छन्। सांसद हमालले संविधान संशोधन जस्तो संवेदनशील विषयमा सबै राजनीतिक दलबीच राष्ट्रिय सहमति कायम गरेर मात्र अघि बढ़नुपर्ने धारणा पनि राखेका छन्। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले वर्तमान सरकारले गठन भएको पहिलो सय दिनमा सुशासन, प्रशासनिक सुधार, भ्रष्टाचार नियन्त्रण तथा डिजिटल सेवा विस्तारका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको दावी गर्नुभएको छ। बिहिबार प्रतिनिधि सभा बैठकमा सरकारका सय दिनको प्रमुख कार्य तथा उपलब्धि सार्वजनिक गर्दै मन्त्री पोखरेलले जन आकांक्षा अनुसार शासकीय सुधारलाई प्राथमिकतामा राखेर काम गरेको बताउनुभयो। उहाँका अनुसार सरकार गठनसँगै मन्त्री परिषदको पहिलो बैठकबाट शासकीय सुधारका सय कार्यसूची स्वीकृत गरिएको थियो। प्रत्येक कार्यसूचीका लागि समय सीमा जिम्मेवारी निकाय र कार्य सम्पादन सूचक निर्धारण गरी नियमित अनुगमन भइरहेको उहाँको भनाइ छ। उहाँले नीतिगत सुधार अन्तर्गत तथ्य र प्रमाणमा आधारित नीति निर्माणका लागि राष्ट्रिय नीति तर्जुमा तथा नीति परीक्षण ढाँचा लागू गरिएको बताउनुभयो। प्रशासनिक खर्च घटाउन संघीय मन्त्रालयको संख्या 18 सीमित गरिएको र 17 सदस्यीय मन्त्री परिषद गठन गरिएको उल्लेख गर्दै यसबाट वार्षिक करिब 20 अर्ब रूपियाँ बचत हुने अनुमान गरिएको बताउनुभयो। मन्त्री पोखरेलले सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन विधेयक संसदमा पेश गरिएको र यसले खरिद प्रक्रियालाई थप सरल, सहज र प्रतिस्पर्धी बनाउने विश्वास व्यक्त गर्नुभयो। सार्वजनिक प्रशासनलाई राजनीतिक हस्तक्षेप मुक्त बनाउन सरकारी निकायका दलीय ट्रेड युनियन खारेज गरिएको तथा उच्च पदस्थ व्यक्ति र कर्मचारीको गैर कानूनी सम्पत्तिको छानबिनका लागि सम्पत्ति छानबिन आयोग गठन गरिएको पनि उहाँले बताउनु भएको छ। विशेष अदालतले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको बिलिङ प्रणालीको वार्षिक मनोसम्वाद ठेक्का भ्रष्टाचार मुद्दामा पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेल सहित सम्पूर्ण प्रतिवादीहरूलाई सफाई दिएको छ। विशेष अदालतका सदस्यहरू नारायण प्रसाद पौडेल र विदुर कोइरालाको इजालसले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पेश गरेको आरोप प्रमाणित हुन नसकेको ठहर गरेको हो। अख्तियारले नेपाल टेलिकम र चिनिया कम्पनी एससीआईएन फोबीच सन् 2023 जनवरीमा भएको वर्षको विस्तारित एएमसी गर्दा सन् 2011 मूल संस्था बमोजिम पाउनुपर्ने र 5% छूट नलिए संस्थालाई हानि नोक्सानी पुर्याएको भन्दै मुद्दा दर्ता गरेको थियो। अख्तियारले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल, संगीता पहाड़ी, प्रतिभा वैद्य, राजेन्द्र श्रेष्ठ, झविन्द्र लाल उपाध्याय, देवेन्द्र खतिवड़ा, विनिता श्रेष्ठ, आमूल प्रधान विरूद्ध मुद्दा दायर गरेको थियो। त्यस्तै आयोगले राजीव कुमार केसी, हेमप्रभा कर्ण, नवल चौधरी, मुक्ति प्रसाद अर्याल, सन्तोष कुमार श्रेष्ठ र परमात्मा भट्टराई सहित 14 जना कर्मचारीमाथि 33,48,17,000 बिगो दावी गर्दै मुद्दा दायर गरेको थियो। राष्ट्रिय मानवाधिकार आयोगले सुकुमासीलाई बिना विकल्प होल्डिङ सेन्टरबाट हट्न अल्टिमेटम दिएको र खाना समेत प्राप्त नदिएको पाइएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विगार विज्ञप्ति जारी गर्दै आयोगले राज्यका कार्यकारी निकायहरूबाट बिना विकल्प होल्डिङ सेन्टरबाट हट्न अल्टिमेटम दिने, सेन्टरबाट हटाउने, खानाको पर्याप्त प्रबन्ध नगर्ने, विशेषतः सुकुमवासीलाई आर्थिक, सामाजिक, सांस्कृतिक र नागरिक अधिकारप्रति सरकारका निकायहरूबाट अभिभावकत्व ग्रहण नगर्ने लगायतका अवस्था देखिएको जनाएको छ। सुकुमवासीहरूको जीवन, स्वतन्त्रता, समानता र मर्यादाको सम्मान गर्न आयोगले माग गरेको छ। सुकुमवासीलाई पछिल्लो पटक हटाएको मितिदेखि आयोगले हालसम्म उनीहरूको अवस्था बारेमा गरिरहेको अनुगमनबाट सूचना दास गरी 5 दिनभित्र होल्डिङ सेन्टर खाली गर्न लगाएको, सो अवधि व्यतीत भएपछि पुनः थप 7 दिन समय अवधि तोकिएको लगायतका तथ्यहरू पाइएको विज्ञप्तिमा भनेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बारेमा राष्ट्रिय मानवाधिकार आयोगले तयार पारेको प्रतिवेदन सचाल निवेदन दिएका छन्। ओलीलाई भदौ 23-24 गते भएको घटनाको सम्बन्धमा आयोगले दोषी ठहर गर्दै कार्यवाही गर्न सिफारिश गरेको थियो। तत्कालीनका लागि रूपमा ओलीले गम्भीर मानवाधिकार उल्लंघनको कसुर गरेको ठहर गर्दै आयोगले उनलाई पारदर्शी कारण बनाएर कार्यवाही गर्ने सिफारिश गरेको थियो। त्यसप्रति विमति जनाउँदै ओलीको तर्फबाट एमाले केन्द्रीय सदस्य महेश वर्तनलाई बिहिबार आयोगका अध्यक्ष टोप बहादुर मगर समक्ष निवेदन दिएका हुन्। वर्तनले भने भदौ 23-24 गतेको घटनाका सम्बन्धमा राष्ट्रिय मानवाधिकार आयोगले गरेको निर्णय नम्बर 170 अन्तर्गतको संविधान, प्रचलित कानून तथा अन्तर्राष्ट्रिय मानवाधिकारका स्थापित मान्यता र सिद्धान्तलासँग मेल खान खाने, पूर्वाग्रहपूर्ण असंवैधानिक सिफारिश सच्याउन माग गर्दै पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट मैले आयोग समक्ष औपचारिक निवेदन दर्ता गरेको छु। भदौ 23 गते ओली नेतृत्वको सरकारले जेएनजी आन्दोलनकामा उत्रेका 19 जना युवाहरूको हत्या गरेको थियो। भोलिपल्ट आन्दोलनकारी प्रधानमन्त्री निवास पालबाट छिरेपछि ओली सेनाको हेलिकप्टर चढेर भागेका थिए। अब आर्थिक समाचार। चालू आर्थिक वर्ष 82-83 सरकारले कुल विनियोजित बजेटको 78% मात्र खर्च गरेको छ। बजेट खर्च गर्न पाउने अन्तिम दिन अघिसम्मको तथ्याङ्क अनुसार विकास निर्माणसँग प्रत्यक्ष जोडिएको पूँजीगत खर्च भने 40% सीमित भएको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार असार 24 गतेसम्म सरकारले 19,64,11 करोड़ रूपियाँको कुल बजेट मध्ये 15,31,98,15,00,000 रूपियाँ खर्च गरेको छ। चालू आर्थिक वर्षको बजेट कार्यान्वयनको जिम्मेवारी क्रमश पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेल, रामेश्वर खनाल र वर्तमान अर्थमन्त्री डाक्टर सोनी बाग्लेले सम्हाल्ने पनि विकास खर्चले अपेक्षित गति लिन सकेन। कार्यालयका अनुसार पूँजीगततर्फ 4,07,88,80,00,000 रूपियाँ विनियोजन गरिएकोमा असार 24 गतेसम्म 1,63,17,34,00,000 रूपियाँ मात्र खर्च भएको छ, जुन कुल विनियोजनको 40% हो। पूँजीगत बजेटबाट पूर्वाधार तथा विकास निर्माणका आयोजना सञ्चालन हुने भएकोले यसको न्यून खर्चले विकास आयोजनाको कार्यान्वयन कमजोर रहेको संकेत गरेको छ। अब खेलकुदको समाचार। फिफा विश्वकप 2026 उपाधिको प्रतिस्पर्धा मात्र होइन, सर्वाधिक गोलकर्तालाई प्रदान गरिने प्रत्यक्ष गोल्डन बुटको दौड़ पनि इतिहासकै सबैभन्दा रोमाञ्चक मोडमा पुगेको पाइएको छ। जारी विश्वकप फुटबल अन्तर्गत क्वार्टर फाइनलको पहिलो खेलमा फ्रान्सले मोरक्कोलाई 2-0 पराजित गर्दै सेमी फाइनलको स्थान बनाएको हो। अब फ्रान्सले फाइनल प्रवेशका लागि स्पेन बेल्जियम बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। पहिलो हाफमा पेनाल्टी मिस गरेको केलियन एम्बापेले दोस्रो हाफमा गोल गर्दै टोलीले अग्रता दिलाउँदा अर्को एक गोल डिम्बाब्रेलेको नाममा रहेको छ। यो सँगै गोल्डन बुटको होडबाजीमा पनि केलियन एम्बापे उच्च स्थानमा उक्लेका छन्, उनलाई मेस्सीले पछ्याइरहेका छन्। यिनै खबरसँगै हामी बिहान 6 बजेको खबर संगालको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डाक्टर नारायण सिंह गुरूङ नियुक्त। गण्डकी संसदबाट पारित भयो गणराजा विधेयक। औषधीय तथा औद्योगिक प्रायोजन मात्र खेती गर्न पाइने, कड़ा मापदण्ड र सरकारी निगरानी अनिवार्य। आज नेपालमा भारी वर्षाको सम्भावना, पहाडी र पहिरोको जोखिम, मुस्ताङबाट एक वर्षमा 22 टन भन्दा बढी नकुहिने फोहोर पोखरा निकासी, अधिकार कटौती होइन संविधानले दिएको अधिकार अझ विस्तार हुनुपर्नेमा कांग्रेस सभापति थापाको चोट, संविधानको मर्ममाथि प्रहार स्वीकार नभएको र संशोधन कार्यदलबाट नेकपा अलग भएको सांसद धमालको स्पष्टीकरण, सरकारद्वारा कुल बजेटको 78% मात्र खर्च, विकास निर्माणसँग जोडिएका पुँजीगत खर्च पनि 40% सीमित, अस्ट्रेलिया र भारतबीच युरेनियम निर्यात सम्झौता, र मोरक्कोमाथि सहज जित हासिल गर्दै फ्रान्स विश्वकप फुटबलको सेमी फाइनलमा प्रवेश। रेडियो सफलताले तयार पारेको बिहान 6 बजेको खबर सङ्गालको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगइन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो संसार बुलेटिन अहिले 9 बजे खबर सङ्गाल आउनेछ। हामी छौँ सफलताको पाइलामा, अब केही बेरमा तपाईँ सुन्न सक्नुहुन्छ विभिन्न गीत संगीतहरू। रेडियो सफलता सुन्दै गर्नुहोला। शुभ दिन।

0: तपाईको गाउँठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्जलाई।
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्ज।
4: रेडियो सफलता 103.4 मेगाहर्ज।
5: सुन्न मन लाग्यो।
6: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
5: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
6: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
7: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98560-35394।
8: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32, गगन गौडा।
9: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
10: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
9: अनि कहाँ छ छोरा यो पसल?
10: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
11: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
10: पुर्खौली काम, हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
9: पोखरा 2 बिन्दावासिनी बस पार्क।
10: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
9: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
10: मोबाइल नम्बर 98460-59581,
9: 98165-15475।
12: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: हेर्नु साङ्लो बरु बहिनीको विवाह टिको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9860285575 9807159947 9857325575।
3: हेलो
4: हजुर
3: सन्चै कस्तो छ हजुरलाई?
4: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
3: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
4: हो त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
5: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
5: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
7: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
6: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
5: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र सी कम्प्लेक्स को बीचमा।
6: फोन नम्बर 061-57-9-15।
8: होइन ए बुढा, बिहान बिहान कहाँ हिँड्न लाकाउ?
9: मेरी आमै नि घर बनाउन लाएको कुरा त तराई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल झोका अर्जन गर्न समिक्ष काष्ठ उद्योगतिर जान लागेको होइन?
8: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
10: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
11: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
12: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 061-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साटफेरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोप्राइटर गणेश बहादुर सुनार 061-535-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462-89-989।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061-520-179।
4: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 7 बजेको छ।
5: रेडियो सफलता 103.4 मेगाहर्ज।
6: मनको ढोका डगडगाउने कार्यक्रम, जीवनमा खुशी ल्याउने कार्यक्रम, कार्यक्रम
7: उमंग,
6: गुरु प्रेमराज जीको ज्ञान अनि सन्देश सँगै
7: ज्ञानी का मैं गुरु।
6: अब आइतबारदेखि शुक्रबारसम्म बिहान 7 बजे सुन्न नभुल्नुहोला रेडियो सफलता 103.4 मेगाहर्जमा कार्यक्रम उमङ्ग सुन्न।

0: आए एक ही देश से, उतरे एक ही घाट, हवा लगी संसार की, हो गए बारह। हम जरा संसार की हवा को रोकने की कोशिश कर रहे हैं।
1: Hear yourself, स्वयं को आवाज में सुन लो।
2: के हुन्छ यस जीवनमा त जब हामी सानो थियौं, सबभन्दा पहिला आमा बुबा हाम्रा सारा कुराहरू उहाँमाथि निर्भर हुन्थ्यो। बिस्तारै बिस्तारै हामी ठूलो भयौं, स्कूल जान थाल्यौं, साथीहरू बन्दै गए, बिस्तारै बिस्तारै उनीहरूमाथि निर्भर हुन थाल्यौं। जसै जसै उमेर बढ्दै गयो, ठूलो हुँदै गयौं, त्यसरी नै बिस्तारै बिस्तारै बिस्तारै अरू मानिसहरूमाथि निर्भर हुँदै गयौं। सोच्नुपर्ने कुरा छ, यो एउटा जीवन छ, हामी सबैलाई थाहा छ कि समय के हो। भनिन्छ समय एकदमै बलियो छ, समय त यति बलियो छ केही न केही हुन सक्छ, समयले जे पनि गराउन सक्दछ। र समय थाहा पाउनका लागि हामी सबैजना घड़ी पनि किन्दछौं, सूर्यतिर पनि हेर्दछौं, सूर्य उदय भयो, सूर्य अस्त भयो, आफ्नो घड़ीलाई हेर्छौं, अहिले 2 बज्यो, अहिले 3 बज्यो, 4 बज्यो, 5 बज्यो। मैले सोच्न थाले कति घड़ीहरू छन्। एउटा त त्यो घड़ी छ जुन घड़ीमा सूर्य चल्दछ, सूर्योदय भयो, सूर्यास्त भयो, एक दिन बित्यो। एउटा घड़ी त्यो हो जसमा समुद्र चल्दछ, लहर आयो आएन, चन्द्रमा चल्दछ, पूर्णिमा भयो, त्यसपछि अलि सानो अलि सानो अलि सानो, अनि केही पनि चल्दैन, फेरि बिस्तारै बिस्तारै बिस्तारै गरी पूर्णिमा हुन्छ। एउटा घड़ी त्यो हो जुन तपाईँको हातमा बाँधिएको छ, त्यो घड़ी आफ्नै किसिमले चल्छ, त्यसको एक एक सेकेण्ड हुन्छ, जब 60 सेकेण्ड पूरा भयो भने 1 मिनट हुन्छ, जब 60 मिनट पूरा भयो भने 1 घण्टा हुन्छ, त्यसै गरी त्यो घड़ी चल्दछ। ती सारा घड़ीहरू मध्ये एउटा चन्द्रमाको घड़ी भयो, सूर्यको घड़ी भयो, समुद्रको घड़ी भयो, पृथ्वीको घड़ी भयो, ती सारा घड़ीहरू मध्ये सबभन्दा बलियो घड़ी कुन हो? किनकि घड़ी जुन तपाईँले नारीमा बाँध्नु भएको छ, हातमा बाँध्नु भएको छ, त्यो त आफ्नै ढंगले चल्दछ, तर तपाई कुन घड़ीको आधारमा चल्नुहुन्छ? सूर्यको घड़ीले, हातमा बाँधिएकोले, समुद्रको घड़ीले, चन्द्रमाको घड़ीले, कुनले? मैले सोचे कि मानिसको पनि एउटा घड़ी छ, तर त्यो घड़ीको हात छैन। त्यो कुन चाहिँ घड़ी हो? त्यो श्वासको घड़ी हो। एक एक श्वास जुन तपाईँ भित्र चल्दछ, त्यो पनि तपाईँको घड़ी हो। त्यस घड़ीका आधारमा तपाईँ चल्नुहुन्छ। जब तपाईँ जन्मिनुभयो, त्यो घड़ी चल्न थाल्यो। जब त्यो घड़ीले समय देखाउन बन्द गर्नेछ, अनि तपाईँ पनि बन्द हुनुहुनेछ, त्यस घड़ीको हिसाबले तपाईँ चल्नुहुन्छ। के यस्तो समय छ? कुन यस्तो घड़ी छ? यो घड़ी बन्द भए पनि के हुन्छ र? कोही अरूसँग समय सोधुला, होइन त? यदि यो घड़ी एक दिनको लागि बन्द भयो भने के हुन्छ र? तर यो श्वास एक दिनको लागि बन्द भयो भने अरूबाट यो श्वास लिन सकिन्छ र? तर यो सारा जीवन बिते पनि कहिले विचार आउँदैन, कहिले सम्झना आउँदैन कि मेरो वास्तविक घड़ी कुन हो, मेरो वास्तविक समय कुन हो? वास्तविक समय त्यो घड़ीको समय होइन। यो घड़ीलाई के थाहा के बित्यो? 2 बजेको छ, 2 त फेरि पनि बज्दछ। यदि घड़ीमा चाबी छ, घड़ीमा ब्याट्री छ भने त्यसमा त अर्को पटक 2 बज्छ, त्यस पश्चात अर्को पटक 3 बज्छ, त्यसपछि अर्कोचोटि 4 बज्छ। तर यो दिन केमा बितेर गयो? त्यो त श्वासको घड़ीले मात्रै बताउन सक्दछ। किनकि जुन दिन त्यो बन्द हुन्छ, त्यो दिन केही पनि रहँदैन। तर के तपाईँले आफ्नो सारा जीवनमा त्यो घड़ीलाई हेर्ने कोशिश गर्नुभयो कि गर्नु भएन? त्यस घड़ीमा कति समय बित्यो? त्यसमा जति बितिसकेको छ, त्यो त कहिले पनि फर्केर आउन सक्दैन। यदि त्यो घड़ीलाई हेर्नुहुन्छ भने वास्तविक समय के हो त्यो थाहा हुन्छ। वास्तविक समय के हो? तपाईँ एक दिनलाई चिन्नुहुन्छ, तपाईँ एक महिनालाई चिन्नुहुन्छ, तपाईँ एक हप्तालाई चिन्नुहुन्छ, तपाईँ एक वर्षलाई चिन्नुहुन्छ, तर एउटा श्वासलाई तपाई चिन्नुहुन्न। यो श्वास के हो? तपाईको यो एउटा एउटा श्वास यति मूल्यवान छ कि संसारको सारा सम्पत्ति पनि एउटा श्वासको बराबर छैन। यति मूल्यवान छ। तपाईलाई यो श्वासको के महत्व छ? के बुझ्नुहुन्छ यो श्वास के हो? जब तपाई जन्मिनु भयो, घरमा जन्मिनु भयो, अस्पतालमा जन्मिनु भयो, जहाँ सुकै जन्मिनु भयो, तपाई र कात्रोका बीचमा के थियो? जब तपाई जन्मिनु भयो, तपाई र कात्रोको बीचमा के थियो? थाहा छ? छैन। श्वास। जब तपाई जन्मिनु भयो, यदि तपाईको श्वास नचलिरहेको भए तपाईलाई के गरिन्थ्यो? सानो बच्चालाई सेतो कपडाले बाँधिदिन्थ्यो। तपाईलाई त्यसले त बाँधिएन नि। थाहा छ किन बाँधिएन? थाहा छ किन बाँधिएन? किनकि तपाईँको श्वास चलिरहेको थियो। र जुन दिन तपाईँ यो संसारबाट जानुहुन्छ, कुन चीजलाई हेरिन्छ त्यो चलिरहेको छ कि छैन? तर मेरो तर्क छ, तपाईँको र कात्रोको बीचमा के कुरा छ? धन छैन, सम्पत्ति छैन, इज्जत छैन, छोरा छैन, नाता छैन, केही पनि छैन। केवल एउटा चीज मात्रै छ र त्यो हो श्वास। जबसम्म यो श्वास आइरहेको छ, गइरहेको छ भने सबै थोक छ, र जुन दिन यो सकिनेछ केही पनि बच्ने छैन। फेरि म सोध्छु, यो के हो? यो के हो? बुझ्नुहुन्छ? यसलाई बुझ्नुहुन्छ? चिन्नुहुन्छ? श्वास हो। श्वासमा ध्यान पनि जाँदैन। जब धेरै श्वासमा हुन्छ, हुनसक्छ ध्यान जान्छ, नत्र भने जाँदैन। मन छ, मनका पछाडि दौड़िरहेका छन्। संसारमा सारा कामहरू भइरहेका छन्। यो गर्नु छ, त्यो गर्नु छ, यो गर्नु छ, यस्तो छ, त्यस्तो छ। मानिसहरू बिहान बिहान चियासँग के पढ्छन्? चिया पिउँछन् शरीरका लागि, र पत्रिका दिमागको चिया हो। पत्रिका पढ्छन्, पत्रिका पढ्छन्, एउटा हातमा चिया, अर्को हातमा पत्रिका। के भइरहेको छ? त्यसैले त पत्रिका पढ्नुहुन्छ नि। यो संसारमा के भइरहेको छ थाहा होस्, त्यसैले त पढ्नुहुन्छ नि। यो देशमा के भइरहेको छ, अरू देशहरूमा के भइरहेको छ, अरू देशहरूमा के भइरहेको छ, त्यसैले त पढ्नुहुन्छ नि पत्रिका, होइन त? हो अथवा होइन भन्नुहोस् न। केही त भन्नुहोस्, केही त भन्नुहोस्। सुनिरहनु भएको छ कि छैन? के अल्छी लाग्यो? ठिक छ, पत्रिका पढ्नु छ तपाईँलाई। एउटा अर्को पत्रिका छ, सारा सृष्टिमा के भइरहेको छ, को हुन् जो थिए आजको ताजा खबर, को हुन् जो थिए रहने छन् र अहिले पनि छन्।

0: ओहो भाउजू ग्यास त साह्रै गनाएछ, रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्, झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ, रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त, हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 9855335394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
4: हेलो,
5: हजुर सन्चै, कस्तो छ हजुरलाई?
4: बरु तालिमीलाई कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर रुरल ट्रेनिङ बारे सुन्छु नि।
3: बारिश ता बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
7: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
6: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लढुङ्गा UFO र ट्री कम्प्लेक्सको बीचमा।
6: फोन नम्बर 061-587-915।
8: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
9: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9856011090, 9828842020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
8: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स। स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस्, कक्षा 12 को इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्शपछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको 2 तला। फोन नम्बर 061-571-430, 9855-85843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।
9: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
8: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यौँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
9: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि
0: बाट समस्या को समाधान गरिन्छ।
8: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्या को समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
8: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
10: आयो है मासु, ताजा ताजा मासु, दोस्ती टु मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट द पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 9805267793, 9769509060। दोस्ती टु मिट द। आफ्ना बाबु नानीलाई विद्यालय छुट्टीको यो समयको सदुपयोग गर्दै उद्घोषण तथा नेतृत्व विकास तालिममा सहभागी गराऊ। सामाजिक परिवेशमा घुलमिल हुन सक्ने बनाऊ। अब विद्यालय विदाको सदुपयोग रेडियो सफलता सफलता मीडिया प्रालीमा विद्यार्थीहरूका लागि उद्घोषण कला, भाषण कला, व्यक्तित्व र नेतृत्व विकास तालिम, साथै एसी दिएर बस्नुभएका विद्यार्थीहरूको लागि रेडियो प्रस्तुता, टेलिभिजन प्रस्तुता, आरजे विजे, साथै आम संचार र पत्रकारिता विषयमा तालिम सञ्चालन भइरहेको छ। आजै सम्पर्क गरी आफ्नो सिट सुरक्षित राख्नुहोस्। साथै विभिन्न आमा समूह, युवा क्लब र संघ संस्थामा आबद्ध व्यक्तित्वहरूका लागि विशेष प्याकेजमा प्रशिक्षण गराइन्छ। ग्रुपमा आउनेको लागि विशेष छुटको व्यवस्था, साथै यहाँकै गाउँठाउँमा आएर पनि तालिम प्रदान गरिन्छ। सम्पर्क सफलता मिडिया प्राइभेट लिमिटेड, पोखरा सात मास पार, रेडियो सफलता 103.4 MHz, सम्पर्क नम्बर 0164529066, 9860085, 9807045। सम्झनुहोस् है, अब तपाईँको नेतृत्व, व्यक्तित्व र बोल्ने कलाको विकास रेडियो सफलतामा।
2: के तपाईँलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो, स्टोव, प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811877488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 धारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: मठ मन्दिर,
4: गुरुकुल,
1: चैत्य गुम्बा
4: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
4: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम, पोखरा छ बैदाम।
5: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
6: ओ, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
7: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
6: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानून त दण्डनीय छ, लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
7: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
8: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
9: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो, त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
8: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
9: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5, पोखरा।
10: श्री कृष्ण गोविंद हरे मुरारी हे नाथ नारायण वासुदेव
11: होइन न अगाडि मूर्ति छ न त केही पूजाको सामग्री छ त्यसै के को श्रीकृष्ण भनिरहेको नि
12: अब राम्रा राम्रा देवताको मूर्ति पाउने त थाहै छैन अनि यसै नभनेर के गर्नु त
11: नेपाल आर्ट्स एन्ड मूर्ति कलामा जानु न यसरी बोर बनाउनै पर्दैन नि
13: हजुर आफ्नै अर्डर बमोजिम विभिन्न देवी देवताको मूर्ति नागको मूर्ति बसाहा शालिक मन्दिरको गजुर लगायतका आकर्षक तथा कलात्मक मूर्ति होलसेल तथा खुद्रा मूल्यमा आवश्यक परे हामीलाई सम्झनुहोस् सम्पर्क नेपाल आर्ट्स मूर्ति केन्द्र पोखरा दुई नालामुख कलाकार बाबुराम बस्ताकोटी सम्पर्क नम्बर 9846754 9891924
14: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पेढुङ्गा पोखरा सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुवर सम्पर्क 9811762983 9855852555 सम्झनुहोस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार
15: घरको लागि काठको जाल झोका अर्जन गर्न समीक्षा काष्ठ उद्योगतिर जान लागेको होइन
11: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
16: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
17: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
18: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्साङ चौक फोन नम्बर 0161-5149-84 5149-85 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा फोन नम्बर 0161-5259-04 स्टिल आल्मुनियम मेटल उद्योग पर्साङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिऊ

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: समय सापेक्ष प्रसंग, फरक दिन फरक विषय, समय सन्दर्भ, हरेक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्ज मा समय सन्दर्भ।
3: समय सान्दर्भिक विषय वस्तु माथिको अन्तर संवाद कार्यक्रम समय सन्दर्भ सामाजिक
4: समाजमा साँच्चै चाहिँ एउटा सद्भाव कमन चयन साँच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्वहरूको शान्ति समितिको रहेको हुन्छ।
5: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्।
6: आफ्नो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्।
3: आर्थिक
7: सहल पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको घाटा नाफा ठिकै छ।
8: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित समयसित ढङ्ग लानुपर्छ भन्ने कुराहरू छ।
3: राजनैतिक
9: नेपालको राजनीतिक अवस्था हिजो आएको हुरेर पानी जस्तो छ।
10: मदन भण्डारी भाइ साँच्चै अन्य नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाई राख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छौँ।
3: मानव अधिकार र पत्रकारिता
9: जति चाहिँ हामीले आशातीत रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ।
11: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ।
3: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ज मा कार्यक्रम समय सन्दर्भ।

0: महत्व चाहिए।
1: कार्यक्रम समय सन्दर्भ सिनेमा समयका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म प्रिया अधिकारी कार्यक्रम समय सन्दर्भ आउने गर्दछ। हरेक दिन बिहान 7:30 बजेदेखि कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौँ र गर्नेछौ। कार्यक्रम समय सन्दर्भमा आज हामी छलफल गर्नेछौ शिक्षा क्षेत्रको विषयमा, शिक्षा नीति, निजी शिक्षाको भूमिका, त्यो सँगसँगै विद्यार्थी पलायन भइरहेका अवस्थाहरू र अहिले पछिल्लो समयमा एआई प्रविधिसँग शिक्षा कसरी जोडिएको छ र रोजगारमुखी शिक्षा तथा हिसानको भावी योजनाको विषयमा छलफल गर्नेछौ। त्यो सँगसँगै अहिले पछिल्लो समयमा सरकारले निजी शैक्षिक संस्थाबाट लिने जुन प्रस्तावित 3% शिक्षा समानता शुल्क, यो विषयमा पनि हामी छलफल गर्नेछौ। छलफलका लागि आज हामीसँग हुनुहुन्छ उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसानका केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ, शिक्षा क्षेत्रमा लामो समयदेखिको योगदान छ आदरणीय डोलराज सरसँग। आज हामीसँग हुनुहुन्छ डोलराज पाण्डे सर, उहाँसँगको कुराकानी लिएर आएका छौँ सर। यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
0: धन्यवाद, नमस्कार।
1: हजुर, यो पछिल्लो समयमा नेपालमा निजी शिक्षाको वर्तमान अवस्थालाई चाहिँ कसरी मूल्याङ्कन गर्नुहुन्छ सर?
0: अहिले नेपालमा निजी शिक्षा चाहिँ एउटा शिक्षा आर्जन गर्ने क्षेत्रको एउटा अभिन्न अङ्ग बनिसकेको छ। अभिभावकहरूको रोजाइ निजी शिक्षा भएको हुनाले नै अहिले निजी शिक्षालयहरू सञ्चालनमा आएका हुन्। मूलत पहिला त सबै सामुदायिक विद्यालयहरू नै थिए र सरकारले चाहिँ 36 साल पछाडि जब चाहिँ सामुदायिक विद्यालयहरू मार्फत शिक्षा प्रदान गर्ने क्रममा सरकारको लगानीको कारणले चाहिँ जब सरकारले त्यसलाई चाहिँ व्यवस्थित गर्न नसक्ने स्थिति आयो र निजीलाई आह्वान गरेको हुनाले निजी आएका हुन्। यसरी आएपछि निजीले आफ्नो एउटा परिश्रमबाट, व्यवस्थापकीय कुशलताबाट राम्रो शिक्षा चाहिँ प्रदान गरेर अभिभावकलाई, विद्यार्थीलाई सन्तुष्ट बनाएर अगाडि जाने क्रममा अहिले चाहिँ निजी शिक्षा चाहिँ निकै एउटा प्रभावकारी रूपमा अगाडि बढ़िरहेको छ र यो अहिले भनौ न अब दुर्गम क्षेत्रहरूमा समेत, पहिला यो विभिन्न शहर केन्द्रित मात्रै थियो, यो विस्तार हुँदै अहिले पूर्वदेखि पश्चिमसम्म 1-2 जिल्ला बाहेक सबै जिल्लामा निजी विद्यालयहरू स्थापना भइसकेका छन्। यसरी निजी विद्यालयहरू चाहिँ अभिभावक र विद्यार्थीको एउटा रोजाइको केन्द्रको रूपमा सञ्चालनमा छन् अहिले।
1: अभिभावक र विद्यार्थीको केन्द्रको रूपमा सञ्चालनमा भएको त त्यो हामीले देखिरहेका छौँ, किनभने होइन सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै जानेले पनि देखाउँछ। तर सर, पछिल्लो समयमा जुन खालको आत्मनिर्भर शिक्षा थियो सामुदायिक विद्यालयमा, जुन खालको स्वदेश नै बस्ने खालको अवस्था थियो, अहिले तपाईँहरूलाई आरोप पनि छ नि त, जब निजी विद्यालयहरू यसरी खुल्दै गए, विद्यार्थी संख्या बढ्दै जान थाल्यो, पढ्दै गए, विद्यार्थी विदेशिनी पलायन हुन थाले भन्ने खालको आरोप छन्।
0: अब त्यो आरोप चाहिँ छ यो समाजमा, वास्तवमा वास्तविकता त्यस्तो होइन। वास्तविकता के हो भने विगतमा शिक्षा प्रणाली पुरानो परम्परामा आधारित थियो, पछाडि पाठ्यक्रमहरू पनि परिवर्तन हुँदै आयो, विश्व यति छिटो रफ्तारमा विकसित भयो कि नयाँ नयाँ प्रविधिको विकास हुँदै गयो, यो विकास क्रमले ग्लोबलाइजेसनको युग लिएर आयो विश्वव्यापीकरण। अब चाहिँ पहिला चाहिँ शिक्षा आर्जन गरिसकेपछि नेपालीहरूले प्रायः नेपालमै रोजगारी खोज्ने र छिटफुट मात्रै बाहिर जाने कुरा हुन्थ्यो भने अहिले त्यस्तो स्थिति चाहिँ रहेन। यो संसार नै एउटा साँगुरिएको हुनाले जुन देशको व्यक्ति जहाँ पनि जान सक्ने भयो, त्यस अर्थमा अब बाहिर जानको लागि चाहिँ आईएलटीएस टोफल लगाएको चाहिँ एउटा इङ्ग्लिसको भाषा कक्षा तयारी गर्नुपर्ने भएको हुनाले निजी विद्यालयमा इङ्ग्लिस मिडियममा पढाउने भएको कारणले निजी विद्यालयबाट उत्पादित विद्यार्थीहरूलाई त्यो पास गर्न सजिलो भयो। त्यसरी निजीबाट जान सुरुवात भएको त हो, तर अहिलेको वर्तमान अवस्थामा अब चाहिँ सामुदायिक विद्यालयहरूमा पनि सबै इङ्ग्लिस मिडियममा पढाइ हुन थाले। अब त्यहाँ पनि चाहिँ निजीका सिकाइहरू भनौँ न, अब टाई साई लगाउनेदेखि लिएर सारा कुराहरू त्यही ढङ्गले चाहिँ जान थाले र सिकाइको माध्यम चाहिँ इङ्ग्लिस भएको हुनाले अहिलेको वर्तमानको हामीले तथ्याङ्क हेऱ्यौँ भने बाहिर जाने विद्यार्थीहरू निजी र सामुदायिकका चाहिँ लगभग बराबरै होलान्, निजीका मात्रै जाने छैनन्, अहिले सामुदायिक उत्पादन पनि उत्तिकै बाहिर भइरहेको छ।
1: भनेपछि अहिले विद्यार्थीहरूलाई यहाँ रोक्न सक्ने अवस्था छैन?
0: विद्यार्थीहरूलाई रोक्न अब गाह्रो भइरहेको छ, किनभने यहाँ अवसर छैन। हरेक विद्यार्थीले हरेक अभिभावकले चाहिँ अवसर खोज्छ। अब बाहिर गएपछि कमाउँदै पढ्दैको अवस्था छ, अब पढ्दै कमाउँदै गर्ने अब अवसर यहाँ चाहिँ छैन। बाह्र कक्षा पास गरेपछि अब ऋण गरेर ठुलो लगानी गरेर विद्यार्थी बाहिर जान्छन् र आफू जाँदाखेरि लागेको खर्च उनीहरूले एक दुई वर्षमा पढ्दै कमाउँदै गरेर चाहिँ घरमा पठाइसकेका हुन्छ। अनि त्यसपछि उ कमाइको उसको बचत हुन्छ, त्यो बचत उसले पठाउन थाल्छ। हुँदै जाँदा उसले त्यही मास्टर डिग्री गर्छ, पिएचडी गर्छ, अनि पैसा कमाएर घर पनि पठाउँछ। त्यस हुनाले उसले यो अपर्च्युनिटी कहाँ छ त्यतातिर चाहिँ जनशक्ति फ्लो हुने होइन। अहिले चाहिँ विद्यार्थीको मात्रै कुरा नगरौँ त, पहिला चाहिँ 20-30 वर्ष अगाडितिर चाहिँ 30-35 वर्ष अगाडितिरको अवस्था कस्तो थियो 30-40 वर्ष अगाडि भने, नेपालका चाहिँ नागरिकहरू रोजगारी नेपालमा चाहिँ कमजोर हुँदाखेरि जाने मूल गन्तव्य भनेको भारत थियो। पूरै भारतमा नेपालीहरू रोजगारीका लागि जान्थे, सानातिना रोजगारीहरू गर्थे। भारतको रोजगारी भन्दा महत्वपूर्ण राम्रो स्यालेरी पाइने चाहिँ जब खाडी मुलुक भयो, मान्छेको प्रवाह चाहिँ खाडी मुलुकतिर गयो, मलेसियातिर गयो। अब यो ढङ्गले अब चाहिँ जापानतिर गयो, त्यसकारण कोरियामा चाहिँ अहिले इपिएस सिस्टमहरू सरकारले व्यवस्था गर्यो, कोरिया गयो। हुँदाहुँदै अहिले नेपालीहरू नगएको ठाउँै छैन। अहिले युरोपका धेरै देशहरूमा पनि नेपालीहरू चाहिँ पुगिसकेका छन्, किनभने त्यो अपर्च्युनिटी खोज्दै चाहिँ अहिले संसारमा जो जहाँ पनि पुग्न सक्छ। त्यो यो समयले ल्याएको कुरा हो, यो प्रविधिले ल्याएको कुरा हो, विकासले लिएर आएको कुरा हो। अहिलेको चाहिँ विज्ञान र प्रविधिको विकास यस्तो तीव्र गतिले गयो कि अब हाम्रै जीवनकालमा हेर्दा हेर्दै हिजो हामी लगभग एकदम पिछडिएको अवस्थामा थियौँ भने अहिले चाहिँ यो कहाँ पुग्यो कहाँ पुग्यो। त्यस कारण यो समयले अहिले संसारलाई साङ्ग्रियाउँदाखेरि यो चाहिँ जहाँ अपर्च्युनिटी छ त्यहाँ चाहिँ फ्लो हुन्छ, त्यो फ्लो विद्यार्थीमा पनि भयो अरूमा पनि भयो।
1: हजुर, यो मुख्य कारण चाहिँ के हो सर? विद्यार्थी विदेश लिएको मुख्य क्रम बढेको बढी छ, यो मुख्य कारण?
0: अनि मुख्य कारण भनेकै मैले अहिले भने यो अवसर यहाँ नभएरै हो, अवसर नभएरै हो। अब बाहिर धेरै अवसर छ, अब उनीहरूले पढ्न पनि पाए, कमाउन पनि पाए, यहाँ अवसर भएन होइन, यहाँ अवसरमा सीमितता भयो। ब्याचलर पढ्नको लागि एउटा अभिभावकले ठुलो लगानी गर्न पर्यो, बच्चाबाट कमाई चाहिँ हुने भएन। मास्टर पढ्नको लागि खुरुखुरु लगानी गर्न पर्यो, आमदानीका क्षेत्रहरू नेपालमा खुम्चिँदै गए। त्यस कारण चाहिँ यो अवसरको खोजीमा यसरी विद्यार्थीहरू बाहिर जान थाले एउटा कुरा। अर्को चाहिँ के हुन थाल्यो भने यहाँ केही गर्छु भन्ने एउटा जाँगर र वातावरण बनाउने कुरा पनि राज्य पक्षबाट भएन। दोस्रो कुरा यो पनि छ, सबैजना चाहन्थेनन् होला, यहाँ चाहिँ राज्य पक्षले एउटा वातावरण बनाइदियो भने, सरकारले एउटा वातावरण बनाइदिनु भने कतिपय चाहिँ म त यहीँ काम गर्छु भन्ने भावनाको जागरण पनि हुन्थ्यो होला। अब त्यो वातावरण पनि भएन, विगतमा धेरै वर्षदेखि त्यो अवसर चाहिँ यहाँ चाहिँ विद्यार्थीहरूले पाएनन्। अनि हुँदै गयो कस्तो भने, एउटा साथी विदेश गयो भने उसको चाहिँ साथीलाई पनि जानुपर्ने, वल्लो घरको गयो भने पल्लो घरको जानुपर्ने, नत्र चाहिँ लघुतावास महसुस हुने, एउटा प्रेस्टिज इस्यु प्रतिष्ठाको विषय पनि बनिसक्यो। फलनाको छोरा वहाँ छ, अस्ट्रेलिया छ, अब मेरो छोरा पनि गइदिए हुन्थ्यो, मेरो छोरी पनि गइदिए हुन्थ्यो होइन, अब फलानाको छोरी वहाँ अमेरिका छ, मेरो छोरी पनि युरोप गइदिए हुन्थ्यो, अमेरिका गइदिए हुन्थ्यो। यो चाहिँ एउटा सामाजिक प्रतिष्ठाको विषय पनि बन्दै गयो, ननानीलाई लघुतावासको अनुभव पनि हुँदै गयो, राज्यले त्यो यहाँको वातावरण पनि निर्माण गर्न सकेन। यो कारण यी धेरै कारणहरूले र उनीहरूले अवसर पनि पाए, यो कारणले नै अहिले विद्यार्थीहरू बाहिर नै क्रम निकै बढिरहेको छ।
1: भनेपछि सर, यहाँ विभिन्न अवसरकै कारणले रोजगारी नपाएकै कारणले गइरहेछन्। हामी कहाँ भनेपछि नेपालमै गुणस्तरीय उच्च शिक्षा नभएर चाहिँ होइन?
0: होइन, म त्यो भन्ने गर्दिनँ। यहाँ चाहिँ त्यो कुराहरू आउने गर्छ विभिन्न भेला गोष्ठीहरूमा, विश्वविद्यालयहरूमा करिकुलम चेन्ज गर्नु पर्यो, के गर्नु पर्यो, विदेश जस्तो ल्याउनु पर्यो भन्ने कुरा छ। विश्वविद्यालयको चाहिँ पाठ्यक्रमको कमजोरीले हो भन्ने मलाई लाग्दैन होइन। यहाँ पनि अब धेरै विषयहरू आइरहेछन् अहिले यहीँ गण्डकी युनिभर्सिटीमा चाहिँ एआईको पढाइ हुन थालिसक्यो होइन भनेपछि अब विभिन्न उत्कृष्ट विश्वविद्यालयहरू नेपालमा स्थापित भएका छन्, सञ्चालनमा भएका छन्, विश्वविद्यालयको संख्या पनि बढेको छ। अब त्यो हुँदाहुँदै पनि यहाँको शिक्षाको विश्वविद्यालयको शिक्षाको गुणस्तर कमजोर भएर राम्रो गुणस्तर खोज्नका लागि भएर विद्यार्थी बाहिर गएको चाहिँ होइन। यहाँ त अहिले धेरै विषय पढाइ हुन थाल्यो, सबै यहाँ पढ्न पाइने भयो होइन, राम्रै पढाइ पनि छ, तर नियमित लगानी गर्नुपर्छ, आमदानीको स्रोत चाहियो, त्यो समस्या देखियो।
1: अहिले चाहिँ सरकारले निजी विद्यालय तथा कलेजको शुल्कमा चाहिँ 3% समता शुल्क लगाउने जुन निर्णय गरेको छ सर, यसलाई चाहिँ कसरी हेरेको छ स्थानले?
0: अब यो निजी विद्यालयहरूलाई लगाएको होइन, यो अभिभावकलाई लगाएको हो, त्यसकारण यो अलिकति बुझाइ पनि चाहिँ अझै स्पष्ट भएको छैन, अभिभावकसम्म पुगेको छैन जस्तो लाग्छ। यो विगतमा पनि के थियो भने 65 सालमा डाक्टर बाबुराम भट्टराई अर्थमन्त्री हुँदाखेरि 5% शिक्षा सेवा शुल्कको नाममा 5% चाहिँ उहाँले अभिभावकलाई लगाउनु भएको थियो। अब त्यो 5% लगाउँदाखेरि चाहिँ बिल बिजक जारी गरेर अभिभावकसँग लिनु भनेर चाहिँ निर्देशिका बनाएर चाहिँ स्कुल स्कुलमा पठाइयो, तर उहाँहरूले भाषण गर्दै हिँड्दाखेरि यो त स्कुलले तिर्ने हो, अभिभावकलाई होइन, किनभने समाजबाट विरोध हुँदाखेरि यो स्कुलले तिर्ने हो भनेर बाहिर भाषणमा प्रचारमा त्यो कुरा आयो, तर चाहिँ कानुनले चाहिँ अभिभावकलाई 3% चाहिँ उनीहरूले तिर्ने शिक्षण शुल्कमा भन्ने थियो त्यति बेला। अनि त्यो पछि गएर त्यसमा निकै विरोध भयो देशव्यापी रूपमा, अब प्याक्सन एन प्याक्सन हिसान निजी क्षेत्रका शिक्षालयहरू मिलेर त्यसलाई आन्दोलन पनि गरे देशव्यापी रूपमा, त्यो भएपछि पछि गएर त्यो चाहिँ 1% झर्यो सुरेन्द्र पाण्डे अर्थमन्त्री हुँदा, अनि त्यो 1% पनि जायज होइन भनेपछि त्यो चाहिँ पछि गएर चाहिँ त्यो 1% पनि हटाइयो। त्यसलाई अहिले 3% समता शुल्कको रूपमा लगाइएको छ। अब त्यो अहिले लगाएको त कस्तो छ भन्नुलाई भने अभिभावकले तिर्ने सम्पूर्ण शुल्कको 3% भन्नुको अर्थ बस चढे पनि बसको पनि 3% तिर्नु पर्यो, खाजा खाएको पनि तिर्नु पर्यो, एउटा नर्सरीको बच्चाले पिउने दुधमा पनि सरकारले 3% ट्याक्स लियो, उसले चाहिँ खाने जाउलोमा पनि उसले चाहिँ लियो होइन, त्यसमा विद्यार्थीले खाने हरेक खाजा हरेक कुराहरूमा चाहिँ यो लाग्यो होइन। अब त्यसकारण यो त्यति जायज हुँदै होइन, किनभने नेपालको संविधानले विद्यार्थीहरूलाई चाहिँ कसरी चाहिँ राम्रो बनाउने, कसरी चाहिँ निशुल्क शिक्षा दिने भन्ने कुरा एकातिर चाहिँ छ भने शिक्षामा शिक्षालयहरूले कर त तिरिरहेछन् होइन, निजी शिक्षण संस्थाहरूले विभिन्न खालका ट्याक्स तिरिरहेछन्, मुनाफामा 25% तिरिरहेछन्, 10% छात्रवृत्ति भएर ठुलो ट्याक्स, त्यो पनि किसिमको ट्याक्स हो, त्यो तिरिरहेछन्, अब चाहिँ सम्पत्ति करको रूपमा पनि तिरेका छन्, फोर्मुला करको रूपमा तिरेका छन्, अब देखि लिएर व्यवसाय दर्ता कर तिरेका छन्, धेरैतिर चाहिँ करै करको भार चाहिँ सबैतिर छँदैछ। त्यसमाथि चाहिँ अहिले निजी विद्यालय चाहिँ एउटा बिचौलियाको रूपमा अभिभावकको सँग चाहिँ पैसा उठाइदिएर राज्यलाई बुझाइदिने होइन, 3% चाहिँ उठाइदिएर राज्यलाई बुझाइदिने, त्यो हरेक विषयवस्तुमा लाग्ने कर यो पटक्कै जायज देखिँदैन, यो चाहिँ सर्वत्र चाहिँ यो जायज होइन भन्ने कुरो सदनमा पनि उठेको छ, अहिले विभिन्न क्षेत्रमा उठेको छ, शिक्षामा मात्र होइन स्वास्थ्यमा पनि लगाइएको छ, अहिले बिरामीहरू चाहिँ गएर प्रभावित भएका छन्, सामुदायिक सरकारी अस्पतालहरूमा भिड बढेको छ, तत्केर नसक्ने अवस्था भएको छ, उपचार पाउन गाह्रो भइरहेछ, त्यसो भएर यसले चाहिँ यसले समाजमा राम्रो प्रभाव चाहिँ छोड्दैन भन्ने हामीलाई लागेको छ, त्यस कारण यो हटाउनुपर्छ भन्ने मान्यता लिएर हामीले चाहिँ आवाज उठाइरहेका छौँ।
1: हजुर, अहिले यो आवाज उठाइराख्नु भएको छ भनिहाल्नुभयो होइन, यो निर्णयको सम्बन्धमा सरकारसँग केही वार्ता संवाद केही भएको छ कि छैन?
0: वार्ता संवाद पनि भएको छ, विभिन्न शिक्षा मन्त्रालय अर्थ मन्त्रालय मा चाहिँ कुराकानीहरू पनि भएको छ, शिक्षा मन्त्री अर्थमन्त्रीहरूसँग पनि सरकारसँगको संवादका कुरा पनि अगाडि बढेका छन्, सकेसम्म यो संवादले नै यसलाई टुङ्गो लगाउनुपर्छ भनेर चाहिँ यो कुरा बुझाएर नै यसलाई चाहिँ हटाउनुपर्छ, यो जायज होइन भन्ने ढङ्गले निजी शिक्षालयका संघ संस्थाहरू लागि परेका छौँ।
1: हजुर, यो अहिले जसरी यसरी विभिन्न समयमा विभिन्न खालको करहरू लिइराख्नु हुन्छ, तर जहिले पनि हामीले भन्ने गर्छौँ कि अभिभावकलाई लगाइएको भनेर त्यो शिक्षा क्षेत्रले अथवा विद्यालयले तिर्न सक्दैन र अभिभावकहरूलाई राहत दिनको लागि
0: मैले अघि भनिसकेँ विद्यालयले तिर्ने कुरा धेरै तिरेको छ होइन, त्यो 10% छात्रवृत्ति दिने भनेको त त्यो त ठुलो धनराशिको कर हो, त्यो ठुलो धनराशिको कर हो, त्यो चाहिँ विद्यालयले बेहोरेको छ, त्यो छात्रवृत्ति राज्यले दिएको होइन, त्यो चाहिँ विद्यालयहरूले स्वयं दिएको हो। कतिपय ठाउँमा भ्रम पनि पारिया छ होइन, ऊ काठमाडौँमा त अझै चाहिँ अहिलेको प्रधानमन्त्रीज्यू मेयर हुँदाखेरि चाहिँ मेयरले दिएको छात्रवृत्ति भन्ने पनि चाहिँ हल्ला बनाइयो, तर त्यो सामाजिक सञ्जालमा प्रचार गरे मात्र हुँदैन, यो छात्रवृत्ति विशुद्ध निजी विद्यालयले दिएको छ, निजी शिक्षण संस्थाहरूले दिएका छन्। त्यसकारण अब ठुलो कर उनीहरूमाथि छ भने अब थर चाहिँ 3% चाहिँ त्यो चाहिँ समग्र शुल्कमा होइन लगाउने कर भनेको त्यो त विद्यालयले स्वयं तिर्ने हो भने त्यो त छिर्नै सक्दैन, विद्यालय बन्द हुन्छ।
1: हजुर, जुन छात्रवृत्तिकै प्रसङ्ग उठ्यो सर, होइन विद्यालयले त्यति धेरै दिन्छन् तर सार्वजनिक रूपमा चाहिँ एकदमै त्यो समुदायबाट आएको विपन्न वर्गलाई होइन, त्यो तपाईँहरू आफै छनौट गर्नुहुन्छ कि शिक्षाका क्षेत्र हेर्ने जस्तै महानगरले हेर्छ भने शिक्षा महाशाखाले त्यो सही समन्वय गरेर दिनुहुन्छ कि के हुन्छ?
0: यसमा के छ भने अब कक्षा 11 र 12 अहिले पोखराकै हकमा कुरा गर्दा विभिन्न ठाउँमा विभिन्न मोडालिटीहरू पनि छन्, पोखराको हकमा कुरा गर्दा कक्षा 11 भर्ना हुने विद्यार्थीहरूको लागि 10% छात्रवृत्ति मध्ये 5% महानगरपालिकाले सूचना जारी गरेर चाहिँ आह्वान गर्छ, निवेदन माग्छ, परीक्षा लिन्छ र उसले त्यहाँबाट छनौट गरेर चाहिँ पठाउँछ, 5% विद्यालय स्वयंले आफूले चाहिँ निर्णय गर्छ होइन, अब विद्यालयका पनि आफ्ना दायित्वहरू हुन्छन् होइन, भने 10 कक्षासम्मको चाहिँ अहिलेसम्म चाहिँ विद्यालयले त्यहाँ चाहिँ शिक्षा नियमले दिएको चाहिँ विधि विधान अनुसार जस्तै दलित जनजाति जेहेन्दार गरीब विपन्न शहीदका परिवार अपाङ्गता भएका अब यस्ता कुराहरूलाई त्यसको छनौट चाहिँ स्वयं विद्यालयले गरेर विद्यालय व्यवस्थापन समितिबाट निर्णय गराएर विद्यालय व्यवस्थापन समितिमा अहिलेसम्म वडाको प्रतिनिधि पनि हुन्छ अनि चाहिँ अभिभावकको प्रतिनिधि पनि हुन्छ, विद्यालय व्यवस्थापन समितिबाट निर्णय गराएर महानगरपालिकामा बुझाउने पेश गर्ने त्यसरी चाहिँ यो गरिहाल्छ।
1: हजुर सर, यो सँगसँगै अहिलेको एकदमै 3% कुरा पनि भयो, अहिले 2 दिन बिदा शनिबार आइतबार होइन, आइतबार थप शनिबार त पहिल्यैदेखि थियो, यो लगातार 2 दिन बिदाले शिक्षा क्षेत्रमा कस्तो प्रभाव परेको छ, यो उपयुक्त हो कि होइन सर? विभिन्न खालका तर्क वितर्कहरू पनि हामी सुन्ने गरेका छौँ, के हो सर?
0: अब यो आइतबार बिदा अहिले नेपालको सन्दर्भमा त्यति राम्रो भन्ने मलाई लाग्दैन, अब त्यसमाथि पनि शिक्षण संस्थामा स्वास्थ्यमा यसले त चाहिँ धेरै क्षेत्रमा प्रभाव पनि पारिसकेका छ, र नेपाल सरकारले बनाएको पाठ्यक्रम चाहिँ आइतबार पनि पढाउने थप 52 दिन भयो नि त आइतबार भनेको एक वर्षमा, त्यो 52 दिन पनि पढाउने भनेर चाहिँ नेपाल सरकारले पाठ्यक्रम बनाएको छ, यसरी बिदा दिँदाखेरि चाहिँ त्यो पाठ्यक्रम पूरा गर्न पनि सकिँदैन, हुन त अहिले बिदा कटौती गरेर चाहिँ सरकारले दिन बढाउने काम पनि गरेका छ, तर त्यो दिन बढाउँदा पनि सरकारले बढाएको दिनहरू पुरानो दिनसम्म पुगेको पनि छैन, त्यति पुगेको पनि छैन। अर्को कुरा चाहिँ के छ भन्दाखेरि सोमबारदेखि शुक्रबारसम्म 5 दिन मात्रै पढाउँदाखेरि अब सरकारी कार्यालयमा त बिहान 9 बजे खुल्छ, अब विद्यालय त 10 बजे मात्रै खुल्छ, अनि सरकारी कार्यालय 5 बजेसम्म जान्छ, विद्यालय 4 बजेसम्म मात्रै हुन्छ, यसले पनि विद्यालयलाई समस्या छ, यो विदेशको नक्कल सबै गरेर हुँदैन, नेपालको अवस्था सबै हेर्नुपर्ने हुन्छ। बाहिर के छ भने अहिले चाहिँ तपाईँ युएसमै भन्नुहोस् अस्ट्रेलियामै भन्नुहोस् विदेशमा विकसित मुलुकहरूमा बच्चाहरू चाहिँ बिहान 7 बजे स्कुल गएका हुन्छन्, 8 बजेबाट पढाइ सुरु हुन्छ, उनीहरूको त्यहाँ खाजाको व्यवस्था त्यहीँ हुन्छ, ब्रेकफास्ट त्यहीँ हुन्छ, खानाको व्यवस्था त्यहीँ हुन्छ, बिहानै चाहिँ 8 बजेदेखि उनीहरूको सुरु हुन्छ, त्यसकारण सबै विद्यालयले व्यवस्था गर्न सक्छ, सरकार राज्यले व्यवस्था गरिदिया छ र त्यो सम्भव छ। अब यहाँ सामुदायिक विद्यालयको हकमा सामुदायिक विद्यालयका विद्यार्थीलाई खाजाको बजेट एकदम कम भएर गतिलो खाजा दिन सकिएन भनेर सामुदायिक विद्यालयका चाहिँ सरहरू हेड सरहरूको गुनासो हामीले सधैँ सुन्दै आएछौँ होइन, अब राज्यले चाहिँ सामुदायिक विद्यालय लाई चाहिने शिक्षक पनि दिन सकेका छैन, शिक्षक पनि निजी स्रोतबाट लिनुपर्ने भएको छ होइन। त्यसो भएर एउटा चाहिँ त्यो शिशु इसिडीको शिक्षक होइन, बाल शिक्षाको चाहिँ शिशु कक्षाको शिक्षक शिक्षिकालाई चाहिँ तलब दिन सकिरहेको छैन, सामुदायिक विद्यालयमा कर्मचारी राख्न सकिरहेको छैन। यस्तो स्थितिमा सामुदायिक विद्यालयमा लगानी नै गर्न सकिरहेको छैन। यस्तो बेलामा अब चाहिँ यसरी आइतबार विदा गराएर अनि चाहिँ पढाइको स्तर चाहिँ कसरी जान्छ होइन। अब त्यसकारण चाहिँ यो चाहिँ धेरै हिसाबले यो चाहिँ प्रतिकूल छ। अब अहिले मैले सुन्दैछु यसले चाहिँ न्यायालयमा पनि प्रभाव पार्यो, उच्च अदालतको न्यायाधीशको एउटा इन्टरभ्यू हेर्दै थिएँ, अहिले मुद्दा फसेमा धेरै समस्या भयो, गाह्रो भयो भन्ने कुरा आएको छ। अब स्वास्थ्यमा प्रकारको समस्या आइसक्यो होइन, त्यहाँ चाहिँ एकदम गाह्रो भइसकेको छ यो विधाको कारणले चाहिँ। सामुदायिक अस्पताल सरकारी अस्पतालहरूमा भिड बढ्यो, निजी अस्पतालबाट चाहिँ अब एउटा एकातिर 3% शुल्क लाग्ने भयो, अर्कोतर्फ चाहिँ 5 दिन 6 दिनको सट्टा 5 दिन मात्रै उपचार गर्न पाइने भयो, 5 दिनमा चाहिँ सबै भ्याउनु पर्यो, त्यसमा गरी बिरामीहरूले दुःख पाए। अरू क्षेत्रमा पनि यो चाहिँ समस्या छ भने अहिले हाम्रो नेपाल चाहिँ ग्रामीण परिवेश पनि छ, कृषिमा चाहिँ ठुलो समुदाय लागेको छ, कृषकका छोराछोरीहरू छन्। पुरानो चलन के थियो भने 2 महिना कृषि गर्ने क्रममा बर्खे विदा भनेर होइन, अब चाहिँ खेतीपातीको लागि चाहिँ 9-10 गाउँमा त चाहिँ विद्यार्थीहरू सबै खटेर खेतमा काम गर्छ नि बाबाआमासँग चाहिँ, त्यो बेला चाहिँ 2 महिना विदा दिने बर्खे विदा दिने चलन हुन्थ्यो, त्यहाँ असर पर्यो किनभने जम्मै विदा घट्यो होइन। त्यसो भएर यो आइतबार विदा दिने कुरा अहिले नेपाल चाहिँ विकसित भइ नसकेको अवस्थामा यहाँ सबै पूर्वाधार पुरा नभइसकेको कारणले अलिकति चाहिँ यहाँको परिवेश अनुसार हेर्नुपर्ने हो, यसले चाहिँ एकदम नकारात्मक असर परेको छ। शिक्षण संस्थामा त यो चाहिँ आइतबार विदा दिने कुरा मिल्दै मिलेको छैन, यो गर्नै नमिल्ने कुरा हो होइन। 10-4 नै चलाउने होइन, 9-5 छैन, 9-5 गर्ने बित्तिकै लन्च दिनुपर्छ, खाना खुवाउनुपर्छ, सबै गर्नुपर्छ, त्यो चाहिँ न सामुदायिक विद्यालयमा सम्भव छ, त्यो खर्च लगानी गर्न राज्यलाई त्यही गाह्रो भएको छ, न निजीमा अभिभावकले त्यो चाहिँ पे गर्न सक्छ होइन। त्यसकारण यो अव्यवहारिक छ, यसलाई चाहिँ यो सधैँ रहन्छ जस्तो लाग्दैन, यसलाई चाहिँ हटाउनै पर्छ। यो अब बिस्तारै सरकारले यो चाहिँ बुझ्नुपर्छ, बुझ्दै जान्छ जस्तो लाग्छ। यसले पारेका नकारात्मक प्रभावहरू हरेक क्षेत्रमा छन्, त्यसलाई अध्ययन अवलोकन गरेर भोलिका दिनमा यो हटाउन जरुरी छ भन्ने हामी देख्छौँ।
1: अव्यवहारिकै
0: अभ्यासमा जाँदाखेरि यो

0: गरिसके भने अब हाम्रो यो परिवेशमा त्यो दुई दिन विद्यालय विद्यार्थीको चाहिँ अलिकति त्यो दुई दिनसम्ममा ऊ धेरै डिस्ट्र्याक्ट पनि भइसकेका हुन्छ, अभिभावकलाई पनि समस्या भइरहेको हुन्छ। अब त्यसकारण यो अव्यवहारिक नै छ, व्यवहारमा आउँदाखेरि यसलाई चाहिँ हटाउनै पर्छ।
1: हामीले चाहिँ सर एकदम छिटो सिको नेपालमा जस्तै उत्पादनको सिको अलिक गर्न सकेनौँ, कुनै बेला निर्यात गर्ने वस्तुहरू अब अहिले आयात गर्न परिरहेको छ होइन, तर चाहिँ अरू विषयहरू भन्यो भने अझ विज्ञान टेक्नोलोजीको चाहिँ यति छिटो यो छोटो समयमा भनौँ न 20-25 वर्ष अगाडि र अहिले हेर्ने हो भने धेरै परिवर्तन भइसकेको छ सर। जस्तै अब यसलाई चाहिँ जस्तै शिक्षा क्षेत्रमा AI र डिजिटल प्रविधिको प्रयोगलाई हिसाबले चाहिँ कसरी अगाडि बढाएको छ सर 11-12 कक्षामा?
0: अब अहिले डिजिटलको युग आइसक्यो, त्यस कारणले यो प्रविधिलाई विद्यालयहरूले राम्रोसँग चाहिँ प्रयोग गर्दै आएका छन्। अहिले सानो कक्षादेखि ठुलो कक्षासम्म चाहिँ यो प्रविधिको प्रयोग चाहिँ भइरहेको छ। बच्चाहरू पनि चाहिँ अलिकति क्युरियस छन्, अहिलेको बच्चाहरू धेरै उनीहरू अगाडि छन्, फरवार छन्। र अहिले चाहिँ शिक्षकहरूले पनि आफूलाई अहिलेको समय अनुकूल चाहिँ अपडेट गर्नुपर्ने बाध्यता आइरहेको छ होइन। पुरानो संस्कारबाट आएका शिक्षकहरूलाई अब अहिलेको युगमा पढाउन गाह्रो हुँदै गएको छ, त्यसकारण चाहिँ शिक्षकहरूले पनि आफूलाई चाहिँ यो डिजिटलको सन्दर्भमा, अहिलेको प्रविधिको सन्दर्भमा, AIको सन्दर्भमा अब तालिमहरू चलेका छन्, विभिन्न खालका ट्रेनिङहरू विद्यालयहरूले सञ्चालन गरेका छन्, अब हिसानको तर्फबाट पनि सञ्चालन भएको छन्, प्यासनको तर्फबाट पनि सञ्चालन भएको छन्। यसरी यो सिकाइलाई अझै प्रभावकारी बनाउने, अहिलेको युग अनुसार चलाउनको लागि चाहिँ अहिले विद्यालयहरू सबै सचेत छन्, त्यो ढङ्गले अगाडि बढ्ने काम चाहिँ भएको छ। अहिले हरेक विद्यालयमा कम्प्युटर ल्याबहरू छन्, अब शिक्षकहरूले पनि आफूले कम्प्युटरमा खेल्नुपर्ने भएको छ। त्यसो भएर चाहिँ यो अहिलेको चाहिँ प्रविधिलाई आत्मसात गरेर गएन भने अब समयानुकूल अहिलेको युगले मागेको शिक्षा दिन सकिँदैन भन्ने कुरामा हामी त्यो चाहिँ विश्वस्त छौँ।
1: अहिले जस्तै जति हामीले कुरा गरे पनि परिवर्तन भएको छ, टेक्नोलोजी प्रयोग गरे पनि फेरि हामी जस्तै विदेशी रहेका छन् विद्यार्थीहरू, यही पढेर गएको विद्यार्थीले मास्टर्स चाहिँ गरेछ भने नि त्यो देशको नियम अनुसार फेरि डिप्लोमा गर्नुपर्ने स्थिति होइन, अन्य देशमा के त्यो देशको अवस्था अनुसार ठाउँ अनुसार होइन, अनि विद्यार्थीको क्षमता अनुसार पनि होला, उसले कुन विषय पढेको छ त्यो अनुसार पनि छ। नेपालको शिक्षा प्रणालीलाई अन्तर्राष्ट्रिय स्तरसँग प्रतिस्पर्धी बनाउन चाहिँ के गर्नुपर्छ?
0: नेपालको शिक्षा प्रणाली प्रतिस्पर्धी नै छ होइन। एउटा कुरा के हो भने अहिले हामीले गएर विदेशका युनिभर्सिटीहरूमा हेऱ्यौँ भने विशेष गरी एसियनहरू चाहिँ अगाडि देखिन्छन्, एसियनहरूमा नेपाली इन्डियनहरू होइन, उनीहरू चाहिँ त्यहाँ चाहिँ त्यो त्यहाँ पाखा पाखा त्यो अलिकति राम्रो गर्ने टप्ने त्यो रूपमा चाहिँ हामीले चाहिँ पाउँछौँ। त्यसो भएर चाहिँ प्रतिस्पर्धामा कमजोर छ भन्ने लाग्दैन। अब यहाँ गएर उहाँ चाहिँ तपाईँले इक्विभ्यालेन्सीको कुरा गर्नुभयो भने 4 वर्ष ब्याचलर डिग्री भइसकेपछि, पहिला 2 वर्ष हुँदाखेरि समस्या थियो कति वर्ष पढ्यो भन्ने प्रश्न आउँछ, 4 वर्ष ब्याचलर डिग्रीलाई अहिले संसारभरि मान्यता पनि भएको छ। अब कतिपय कुरा उनीहरूको आफ्नो ऐन कानुन बमोजिम अब 3 वर्ष डिग्रीका कतिपय विदेशी कोर्सहरू पनि छन्, त्यस्तालाई कतिपय विश्वविद्यालयहरूले मास्टर डिग्रीको लागि लिन्छन् पनि, कतिपयले 1 वर्षको कोर्स फेरि पनि थप पुरा गरेर मात्रै लिन्छन्। त्यसो भएर इक्विभ्यालेन्सीमा समस्या छैन, स्कुल तह पनि समस्या छैन, अब कलेज तहको पनि समस्या चाहिँ छैन, त्यो ढङ्गले चाहिँ इक्विभ्यालेन्सी छ।
1: अहिले सर जस्तै शिक्षामा धेरै समस्या पनि छन्, त्यहाँभित्र धेरै योगदान पनि गरेको छ, जहिले पनि फेरि निजी क्षेत्रको टिकाटिप्पणी मात्रै होइन, यसो गरे उसो गरे तर योगदान के दिए त भन्ने खालको फेरि प्रसङ्ग आउँदैन कि प्रायः जस्तो अन्तर्वार्तामा हेर्दाखेरि। शिक्षामा लगानीको सुरक्षा र नीतिगत स्थिरताका लागि के गर्न आवश्यक देखिन्छ सर?
0: अब यो निजी विद्यालय भनेको पनि निजी क्षेत्र हो, निजी क्षेत्रसँग चाहिँ उद्यमशीलता हुन्छ, उनीहरूसँग चाहिँ अब केही नयाँ कुरा गरौँ र राम्रो गरौँ भन्ने हुटुटी हुन्छ, कमजोर व्यवस्थापन र कमजोर चाहिँ प्रविधि र कमजोर शिक्षण अभ्यास हुन थाल्यो भने विद्यालय कमजोर हुन्छ, किनभने उनीहरू प्रतिस्पर्धामा अगाडि आउनुपर्छ। निजी संस्थाहरू कमजोर भयो भने अभिभावकले विश्वास गर्नुहुन्न।

0: साथीले विश्वास गर्दैनन्। त्यसकारण चाहिँ धेरै मेहनत स्वयंले चाहिँ निजी क्षेत्रले चाहिँ गर्नु पर्ने अवस्था छ। यसो स्थितिमा राज्यले बेला बेलामा निजी क्षेत्रलाई चाहिँ यो चाहिँ एक किसिमको चाहिँ अप्ठ्यारोमा पार्ने कुराहरू कहिले के विषयमा यस्तो आइरहेका छन्। जस्तै यो अब शिक्षा प्रदान गरिरहेको अवस्था छ, यदि निजी शिक्षा भएन भने अहिले पछिल्लो तथ्याङ्कले लगभग 38% विद्यार्थीहरू निजीमा पढ्ने भन्ने देखाइरहेको छ। अब यत्रो विद्यार्थी पढ्ने ठाउँमा अब यी विद्यार्थीहरू बेला बेलामा हजुरले सुन्नुभयो पहिला चाहिँ अब यो गुठीमा लाने, निजी हटाउने, राष्ट्रियकरण गर्ने, के गर्ने, कहिले 5% शिक्षा सेवा शुल्क, कहिले 3% शुल्क, कहिले के, यो विभिन्न खालका अप्ठ्यारा पार्ने खालका कुराकानीहरू उठ्ने गरिरहेछन्। त्यो उठाउनु हुँदैन, निजीलाई वातावरण बनाइदिनुपर्छ। हामी त के भन्छौँ भने सामुदायिकलाई सरह, अब सामुदायिक विद्यालय बलियो हुनुपर्छ, राम्रो बनाउनुपर्छ, त्यो आन्दोलनमा छँदैछ। सामुदायिक विद्यालयका लागि निजी विद्यालयले पनि चाहिँ सरसहयोग गर्ने, पहल गर्ने प्रयत्न विभिन्न क्षेत्रबाट भइरहेको छ। अब आखिरी चाहिँ समग्र पब्लिकले पढ्ने चाहिँ सामुदायिक विद्यालयमा भएको हुनाले त्यसलाई बलियो बनाउनुपर्छ। राज्यले चाहिँ निजीभन्दा त्यो राम्रो बनाएर चलाइदियो भने निजी आफै कमजोर हुन्छ। त्यसो भएर निजीलाई विभिन्न ढङ्गले कमजोर बनाउने प्रयास, जस्तै निजीले चाहिँ प्राविधिक धार चलाउन नपाउने होइन, अब अनावश्यक ट्याक्सहरू चाहिँ लगाउने, यस्ता कुराहरू गर्नुभन्दा निजीले राम्रोसँग चाहिँ सञ्चालन गर, राज्यलाई ट्याक्स बुझाऊ र राम्रोसँग चलाऊ भनेर भन्नुपर्ने मैले देख्छु। जस्तै विभिन्न देशहरूमा मैले स्कुल खोल्छु भने राज्यले चाहिँ 50 वर्ष 100 वर्षलाई जग्गा जमिन दिन्छ, यतिकै दिन्छ होइन। यहाँ त सम्पूर्ण लगानी चाहिँ आफैले गर्नु परेको छ, सम्पूर्ण लगानी आफैले गर्न परिसकेपछि अलिकति बाटोमा दिने काम गर्नुपर्ने हुन्छ। जस्तै बस किन्न पर्यो, स्कुल बस, अब चाहिँ शैक्षिक सामग्री किन्न पर्यो, अब ल्याबका सामग्रीहरू किन्नुपर्ने हुन्छ, पुस्तकहरू किन्नुपर्ने हुन्छ सारा। अब यसरी किन्न पर्ने एउटा भौतिक पूर्वाधार निर्माण गर्नको लागि विद्यालयले जग्गा किन्नुपर्ने, यस्ता कुराहरूमा राजस्व चाहिँ छुट गरिदिने हो भने अलिकति सहयोग हुन्थ्यो। यदि निजी विद्यालय बन्द भएर सम्पूर्ण राज्यले लिनुपर्ने हो भने अब अहिलेको शिक्षा बजेट त धेरै माथि पुग्छ, धेरै माथि पुग्छ। ठूलो लगानी राज्यको चाहिँ जोगाउने काम निजी शिक्षालयको तर्फबाट भएको छ, रोजगारी सृजना गर्ने काम त्यत्तिकै भएको छ। एउटा संगठित रूपमा सबभन्दा धेरै रोजगारी सृजना गर्ने संस्था चाहिँ निजी शिक्षण संस्थाको क्षेत्र हो जस्तो लाग्छ मलाई चाहिँ होइन। त्यसकारण चाहिँ यो समग्र नेपालको शिक्षाको विकासमा पनि योगदान छ, गुणस्तरीय शिक्षामा पनि योगदान छ, राज्यले लगानी गर्ने क्रममा पनि कम गराइदिएको छ निजी क्षेत्रले। विदेश जाने पहिला के थियो भने विदेश, अब हामीले विद्यालय खोल्ने क्रममा चाहिँ यही पोखराका धेरै विद्यार्थीहरू देहरादूनमा गएर पढेका हामी देख्थ्यौँ, नैनीतालमा जान्थे, अनि यता दार्जिलिङमा निकै ठुलो सङ्ख्या जान्थ्यो, नेपालबाट ठुलो सङ्ख्या जान्थ्यो इन्डिया पढ्न। अहिले तपाईँ नेपाली विद्यार्थीहरू चाहिँ स्कुल तहका विद्यार्थीहरू अहिले देहरादून, कालिम्पोङ होइन, अब दार्जिलिङतिर गएका छैनन्। त्यसकारण चाहिँ यो विदेश गएर पढ्ने गर्दाखेरि विदेशी पुँजीलाई पनि रोक्न सफल भएको छ निजी विद्यालयहरू होइन। त्यसो भएर यो एउटा योगदान हो, यो कन्ट्रिब्युसनलाई उच्च मूल्याङ्कन गर्दै राम्रो वातावरण बनाइदिने काम चाहिँ राज्यको भन्ने लाग्छ मलाई।
1: त्यो वातावरण बनाउन पहल भइरहेको छ,
0: पहल त हामीले चाहिँ हाम्रो तर्फबाट पहल भइरहेको छ। अब निजी अहिले यही कुरा आइरहेछ नि तपाईँ, अहिले 3% यो शुल्क थप्नु पर्ने थिएन, यो पनि अप्ठ्यारो पार्ने काम हो, यो त शुल्क बढ्यो, अभिभावकलाई भार बढ्यो, त्यो स्थिति हुन्छ। त्यसो भएर त्यो वातावरण बनाउनको लागि राज्यसँग अनुरोध गर्ने, राज्यसँग लबिङ गर्ने काम हामीले गरिरहेका छौँ। अब कतिपय हामीले अपेक्षा गरे अनुसारका कामहरू भएका छैनन्।
1: पक्कै पनि निजी क्षेत्रले दिएको योगदानको पनि हामीले छलफल गर्दाखेरि निष्पक्ष रूपमा गर्नुपर्ने हुन्छ र सामुदायिक विद्यालयहरूमा ती तालिम प्राप्त सरकारले दिएका तालिमहरू विभिन्न लिइरहेका शिक्षकहरूले शिक्षण गरिराख्नु भएको हुन्छ र पनि त्यहाँको रिजल्ट भनौँ त्यो दत्तचित्त म केही गर्छु भन्ने खालको हुटुठी नभएर हो कि त्यस्तो खालको परिवर्तन देखिँदैन स्कुलमा त्यो लगानी खालको। जस्तै तपाईँहरूले तपाईँहरूको शिक्षकहरूको क्षमता विकासका लागि कस्ता खालका कार्यक्रमहरू सञ्चालन गर्नुहुन्छ?
0: अत्यन्तै महत्वपूर्ण प्रश्न गर्नुभयो। अब सरकारी विद्यालय सामुदायिक विद्यालयका शिक्षकहरू एकदम विज्ञ हुनुहुन्छ, धेरै ट्रेनिङ लिनुभएको छ, अब शिक्षक सेवा आयोग पास गरेर आउनु भएको छ, एकदम योग्य र क्वालिफाइड शिक्षकहरू धेरै हुनुहुन्छ. अब हामीले चाहिँ एकदम कच्चा शिक्षकहरूलाई लिएर आफैले सिकाएर आफैले तालिम दिएर अनि मेच्योर बनाएर हामीले चाहिँ काम गर्दै आएका छौँ. त्यसरी गर्नुपर्ने अवस्था छ हामीलाई. त्यसो भएर हामीले आफ्नै खर्चमा सरकारले तालिमको लागि लगानी पटक्कै गर्दैन निजी विद्यालयहरूलाई होइन निजी कलेजहरूलाई. त्यसकारण चाहिँ शिक्षण संस्थाले आफैले लगानी गरेर अलिकति तालिम दिएर अलिकति म्यान पावरलाई सशक्त बनाउने राम्रो बनाउने र पठन पाठनका सम्पूर्ण पेडागोजीदेखि लिएर सम्पूर्ण कुराहरू हामी आफैले चाहिँ लगानी आफ्नै लगानीमा चाहिँ तयार गर्नुपर्ने अवस्था छ. त्यो गर्दै आएको
1: छ. हजुर सर, हामी कार्यक्रमको लगभग अन्त्यमा छौँ. अन्त्यमा चाहिँ विद्यार्थी अभिभावक र विद्यालय व्यवस्थापन समितिको भूमिका चाहिँ कस्तो हुन्छ शिक्षालाई सुधार्नको लागि?
0: अब अभिभावकहरू पनि सचेत हुनुपर्छ. मलाई लाग्छ अभिभावकको सचेतनताले विद्यालय बलियो हुन्छ, चाहे त्यो निजी होस् चाहे त्यो सामुदायिक होस् होइन. अभिभावकहरू निरन्तर चाहिँ विद्यालयले के गरेको छ, आफ्नो बच्चाले कस्तो पढेको छ, पठन पाठन कस्तो भइरहेको छ, सबै कुराहरू अभिभावकज्यूले चाहिँ विद्यालयलाई निगरानी गरिदिनुपर्ने हुन्छ. त्यो गर्दाखेरि चाहिँ विद्यालय स्वयं सुध्रिने, केही कमी कमजोरी छन् भने पनि सुध्रिने अवसर प्राप्त हुन्छ. अब विद्यालय व्यवस्थापन समितिको त अत्यन्तै ठूलो रोल छ, खास गरी चाहिँ सामुदायिक विद्यालयमा. विद्यालय व्यवस्थापन समिति जुन सक्रिय छ, त्यो सक्रिय भएका विद्यालयहरू अत्यन्तै राम्रा पनि भएका छन्. सामुदायिक विद्यालयहरू अहिले हामीले राम्रा राम्रा विद्यालयहरू पनि देखेका छौँ, जहाँ विद्यार्थीको चाप बढ्दै गएको छ. त्यो व्यवस्थापकीय कुशलताले पनि हो भन्ने लाग्छ. त्यसकारण व्यवस्थापन समितिको रोल चाहिँ अत्यन्तै बलियो छ, किनभने सामुदायिक भन्ने अर्थ नै त्यसलाई नियमन गर्ने निकाय वास्तवमा व्यवस्थापन समिति हो. त्यसले व्यवस्थापन गर्ने अभिभावकको पक्ष भयो भने व्यवस्थापन समितिको पक्ष भयो. विद्यार्थीहरू त स्वयं जिम्मेवार हुनु पर्यो. साना बच्चाहरू बुझ्दैनन्, उनीहरूलाई बुझाउने सिकाउने काम चाहिँ विद्यालयको हो, अभिभावकको हो, परिवारको हो. भने जब विद्यार्थी ठुला हुँदै जान्छन्, स्कूलमा पनि ठुला हुँदै ठुलो कक्षामा बढ्दै जान्छन्, कलेज पढ्दै जान्छन्, त्यस अर्थमा विद्यार्थीहरूको भूमिका पनि अत्यन्तै महत्वपूर्ण हुन्छ. उनीहरू विद्यालयप्रति सहयोगी बन्ने, एउटा असल संस्कारी बन्ने, मैले केही गर्नुपर्छ, मेरो भविष्य उज्यालो बनाउन मै लाग्नुपर्छ भन्ने सोच विद्यार्थीमा आयो भने नै उसले विकास गर्न सक्छ. अहिले ठुल्ठूला कक्षाहरूमा कार्यान्वयन विद्यार्थीहरू चाहिँ उमेर पुगिसकेका विद्यार्थीहरू अहिले मोबाइलको लतबाट अत्यन्तै ग्रस्त भएर अहिले विद्यालयहरूलाई गाह्रो परेको छ देशभरि. त्यो कुनै पार्टिकुलर एक ठाउँमा होइन, देशभरिको समस्या हो. देशभरि पनि नभनौ, अहिले हामीले देखाएका छौँ संसारकै समस्या रहेछ, किनभने यत्र विकसित देशहरूले प्रतिबन्ध लाउने थिएनन् नत्र चाहिँ. त्यसकारण चाहिँ विद्यार्थीको दायित्व पनि चाहिँ महत्वपूर्ण छ. र खास गरी विद्यालयहरूलाई बलियो बनाउन राज्यका नीति नियम नियमन र अनि व्यवस्थापकीय पक्षको चाहिँ अनुगमन भयो भने विद्यालयहरू स्वयं राम्रा हुन्छन्. निजी लगानीका विद्यालय कलेजहरूको सन्दर्भमा त उनीहरू चाहिँ कमजोर भयो भने उनीहरूको चाहिँ लगानी डुब्छ, समाजमा प्रतिष्ठा गुम्छ, विद्यार्थी अभिभावकहरूको विश्वास गुम्छ. त्यसकारण चाहिँ के गरेर राम्रो बनाउन सकिन्छ भनेर निजी क्षेत्र त अत्यन्तै लागि परेर चाहिँ 24 घण्टा खटेर काम गरिरहेको छ. अब यस अर्थमा मलाई लाग्छ विद्यालय व्यवस्थापन समिति, विद्यार्थी, अभिभावक, शिक्षक सबैको व्यवस्थापन, विद्यालय व्यवस्थापन सबैको जिम्मेवारी महत्वपूर्ण छ र सबै मिलेपछि नै विद्यालय राम्रो भन्छ. अन्त्यमा अब अहिले भर्खरै चाहिँ 11 कक्षा सुरु भएको छ. अब 11 कक्षामा पढ्ने विद्यार्थीहरू पनि अहिले मैले भनेका कुराहरू सुनेका छन् भने कम्ती भने आफूलाई आफ्नो एउटा जिम्मेवारी बोध गरेर मैले चाहिँ मेरो भविष्यको लागि भविष्य निर्माणको लागि चाहिँ अगाडि बढ्दैछु भन्ने भावनाका साथ राम्रोसँग चाहिँ शिक्षाको मार्गमा अगाडि बढ्न अनुरोध गर्न चाहन्छु. र राज्यले यो चाहिँ 2 दिन बिदा दिने कुरा र 3% समता शुल्क यो दुईटै कुरा हटाउन म अनुरोध गर्न चाहन्छु. र हामीले यो आवाज उठाइरहेका छौँ र अभिभावकहरू पनि चाहिँ सचेत भएर, यो त स्कुललाई लगाइएको होइन समता शुल्क, यो अभिभावकलाई लगाइएको हो. त्यसकारण अभिभावक स्वयंले पनि यो कुरा ठिक होइन भन्ने चाहिँ आफ्ना अभिव्यक्तिहरू चाहिँ सार्वजनिक गरिरहन र राज्यलाई चाहिँ यो कुरा बुझाउनको लागि अगाडि बढिरहन समेत म अनुरोध गर्न चाहन्छु.
1: यो समयको लागि धेरै धेरै धन्यवाद
0: ल बोलाउनुभयो, विचार राख्ने अवसर दिनुभयो, रेडियो सफलतालाई पनि धन्यवाद दिन चाहन्छु.
1: आज धेरै धेरै धन्यवाद छ सरलाई यो समयको लागि. आज हामीले शिक्षा क्षेत्रको विषयलाई मात्रै छोयौं किनभने सरको मुख्य विषय शिक्षा क्षेत्रमा लामो समयदेखि योगदान दिनुभएको छ. तर सरको चाहिँ सामाजिक क्षेत्रको विषय पनि छ र उहाँको आफ्नै जीवन संघर्षका विषयहरू पनि छन्. यो विषयलाई चाहिँ म कुनै दिन अर्को दिन फेरि यहाँ प्रस्तुत गर्नेछौ. आज हामीले समग्र शिक्षा माध्यमिक शिक्षाको अवस्था उच्च शिक्षालाई तथा माध्यमिक विद्यालय संघ हिसानले गरिरहेका गतिविधिहरू र अहिलेको सरकारले ल्याएको जुन 3% समता शुल्क छ यो विषयलाई पनि जोड्ने कोशिश गर्यौं. छलफलमा सहभागी हुनुभएकोमा हिसानका केन्द्रीय उपाध्यक्ष टोलराज पाण्डे सरलाई धेरै धेरै धन्यवाद दिँदै भोलि फेरि हामी नयाँ विषयमा नयाँ अतिथि लिएर आउने नै छौं. त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्. यहाँहरूको दिन शुभ रहोस्. शुभ दिन.

0: सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो
2: हेर्नु सानो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला यसो आइडिया निकाल दिनु पर्यो
3: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
4: बेला तलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै मोबाइल नम्बर 9847285375 9807159 9537325375
5: आयो है मासू ताजा ताजा मासू दोस्त।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट्स पोखरा रत्नचोक प्रोप्राइटर शिव कुँवर। सम्पर्क नम्बर 98052 67 93 97 59 50 960 दोस्तीटु मिट्स।
2: वाह, क्या स्वादिलो माडा! खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा, अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
3: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
2: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460 66 642 98460 41 081।
4: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
5: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
4: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्कि हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिएर हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
5: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
4: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
6: क्षयरोगबाट बच्न बच्चा जन्मिना साथ बीसीजी खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
1: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।

0: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
1: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सड़क अनुशासन सड़क नियम त सबैले मान्नै पर्छ नि।
0: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
1: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
0: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लाग्यो।

0: तँ के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरापाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210 5982 5714
3: मठ मन्दिर
4: गुरुकुल
3: चैत्य गुम्बा
4: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन् यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन सफल जीवनको आधार पनि हो
3: आउनुहोस् एकतामा शक्ति हुन्छ प्रेम बाँडौ जीवनलाई सार्थक पारौ
4: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम
3: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल्स र पीजीका कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ
4: हामी सुरक्षित छौ उनीहरू संकटमा छन् जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ
5: सफा कपडा संकलनमा हातीमालो गरौं पुरानो तथा सफा कपडाहरू सहयोग गरौं
4: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ
5: कपडामा केवल कपडा मात्र होइन तपाईँको माया र सम्मान पनि हुन्छ
4: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ सफा कपडा संकलन अभियानलाई सफल पारौं
5: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं
4: प्रयास नेपाल पोखरा महानगरपालिका वडा नम्बर 13 बाजापाटन सद्भाव टोल सम्पर्क नम्बर 9856011 86 9846035111 सम्पर्क नम्बर फेरि एकपटक 9846035111
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस् दुबई कतार साउदी मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर कुक किचन हेल्पर वेटर सेक्युरिटी गार्ड फ्याक्ट्री वर्कर डेलिभरी बोय ड्राइभर हाउसकिपिङ हेल्पर क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस् खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड नागढुङ्गा पोखरा कास्की फोन नम्बर 061-553-071 98-067-81-234 97-050-77-123 व्हाट्सएप नम्बर 98-011-77-123

नमस्कार। जहाँ संसार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जले तयार पारेको बिहान 9 बजेको खबर संगालोमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालोको शुरूमा मुख्य खबरका शीर्षकहरू। साउनदेखि 3 महिना डेंगू सचेतना अभियान सञ्चालन गरिने। बागलुङमा एचआईभी संक्रमित 220 पुगे। चालू आर्थिक वर्षमा थप्पी 8 जना। राष्ट्रपतिले प्रमाणीकरण गरे 4 अध्यादेश। प्रतिस्थापन विधेयक। चीनको फुजियानमा आगलागी, कम्तीमा 28 जनाको मृत्यु। र मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश। अब सुनौ पूरा समाचार। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आगामी साउनदेखि 3 महिनासम्म डेंगू सचेतना अभियान सञ्चालन गर्ने भएको छ। इपिडेमियोलोजी तथा सरुवा नियन्त्रण महाशाखा अन्तर्गत किटजन्य रोग शाखाका प्रमुख डाक्टर गोकर्ण प्रसाद दाहालका अनुसार साउन भदौ र असोज महिना भर अभियान सञ्चालन गरी डेंगूबाट बच्ने उपायबारे सर्वसाधारणलाई सचेत गराइनेछ। उहाँले साउनदेखि वर्षा बढ़ीसँगै पानी जम्ने र त्यही पानीमा डेंगू सार्ने लामखुट्टे बढ़ने भएकाले सचेतना अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो। अभियान अन्तर्गत लामखुट्टेका लार्पा खोजी गरी नष्ट गर्ने, टोल टोल र विद्यालयमा पुगेर डेंगू संक्रमण बारे जनचेतना फैलाउने कार्यक्रम सञ्चालन गरिनेछ। महाशाखाका अनुसार साउनदेखि असोजसम्म डेंगू संक्रमण उच्च हुने सम्भावना छ। गत जनवरीदेखि हालसम्म देशभर 1244 जनामा डेंगू संक्रमण पुष्टि भइसकेको छ। बागलुङमा एचआईभी संक्रमितको संख्या 220 पुगेको छ। चालू आर्थिक वर्षमा 8 नयाँ संक्रमित थपिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ। कार्यालयका सूचना अधिकारी देव प्रकाश घिमिरेका अनुसार संक्रमित मध्ये 15 वर्ष मुनिका 6 जना र 15 वर्ष माथिका 214 जना रहेका छन्। त्यस्तै 114 जना महिला र 106 जना पुरूष रहेका छन्। संक्रमितहरूले धौलागिरी प्रादेशिक अस्पताल बागलुङ, बुर्तिबाङ अस्पताल र बेनी अस्पतालबाट नियमित रूपमा एआरटी सेवा लिइरहेका छन्। संक्रमितलाई गोप्य रूपमा नियमित औषधि सेवनको दायरामा ल्याउने अभियानलाई तीव्र बनाइएको घिमिरेले बताउनुभयो। उहाँका अनुसार हरेक वर्ष एचआईभी परीक्षण अभियान सञ्चालन हुँदै आएको छ। अघिल्लो आर्थिक वर्षमा करिब 20,000 जनाको परीक्षण गर्दा 10 जनामा संक्रमण पुष्टि भएको थियो भने चालू आर्थिक वर्षमा 8 जनामा एचआईभी संक्रमण देखिएको छ। अधिकांश नयाँ संक्रमित परिवेशबाट फर्किएका व्यक्ति रहेका छन्। घिमिरेका अनुसार असुरक्षित यौन सम्पर्क, संक्रमित रगतको प्रयोग तथा लागू औषध प्रयोग गर्दा एउटै सुई प्रयोग गर्ने जस्ता कारणले एचआईभी सर्ने गर्छ। समाजमा हुने लालछना र भेदभावका कारण संक्रमितको पहिचान तथा उपचारमा ल्याउन अझै चुनौती रहेको उहाँले बताउनु भएको छ। सरकारले चिकित्सकहरूको सुझाव अनुसार जलनका बिरामी मुगु सोरू गाउँपालिका 1 का 25 वर्षीय गणेश नेपालीलाई उपचारका लागि तत्काल भारत नलैजाने भएको छ। उनको उपचारमा संलग्न चिकित्सकहरूले शुरूआतमा दिएको सुझाव अनुसार सरकारले नेपालीलाई भारतको नयाँ दिल्ली स्थित एम्स अस्पतालमा लैजान सम्पूर्ण तयारी पूरा गरेको थियो। उनलाई तत्कालै विमानस्थल पुर्याउन गृहमन्त्री सुदन गुरूङ आफै खटिएर सड़कमा नेपाल प्रहरी र ट्राफिक प्रहरी रातभर परिचालन गरेका थिए। साथै सरकारले उनका लागि हवाई उद्धारको व्यवस्था गरेको थियो। त्यसअघि सरकारले नेपालीको सम्पूर्ण उपचार खर्च सरकारी कोषबाट बिहोर्ने बताएको थियो। तर वीर अस्पतालको बर्न आईसीयू वार्डमा भेन्टिलेटरमा रहेका नेपालीको स्वास्थ्य अवस्था अस्थिर बनेपछि यस्तो अवस्थामा अन्यत्र स्थानान्तरण गर्दा झन जखेम बढ़ने चिकित्सकहरूको सुझाव दिएपछि सरकारले उनलाई तत्काल भारत नलग्ने भएको हो। चिकित्सकहरूले नेपालीको स्वास्थ्य अवस्था अस्थिर भएपछि मात्र भारत लैजाने सुझाव दिएका छन्।

जेबीर अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका नेपालीको शरीरमा 55% जलेको छ। हाल वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डाक्टर पियूष दाहालको नेतृत्वमा युनिट प्रमुख डाक्टर अपार लामिछाने, क्रिटिकल केयरका डाक्टर निर्मल गेवाली, एनेस्थेटिकका जयप्रकाश ठाकुर, प्राध्यापक डाक्टर रवि राम श्रेष्ठ र नर्सिङ सेवाका स्वास्थ्यकर्मी सहित 21 जनाको विशेष टोली उनको जीवित रक्षाका लागि खटिएको छ। चिकित्सकहरूको टोलीले उनको रक्तचापलाई नियन्त्रणमा राख्न र स्वास्थ्य अवस्थालाई स्थिर बनाउन निरन्तर विशेष औषधिहरू चलाइरहेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले बिहिबार राति नै संघीय संसदबाट पारित भएका 4 अध्यादेश प्रतिस्थापन विधेयक प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपतिको कार्यालयले बिहिबार राति जारी गरेको विज्ञप्ति अनुसार नेपालको संविधानको धारा 113 को उपधारा 2 बमोजिम प्रमाणीकरणका लागि पेश भएको विधेयकहरू राष्ट्रपतिबाट प्रमाणीकरण गरिएको हो। प्रमाणीकरण भएका विधेयकमा सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083, सम्पत्ति शुद्धिकरण मनी लाउन्डिङ निवारण तेस्रो संशोधन विधेयक 2083, सहकारी पहिलो संशोधन विधेयक 2083 तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 रहेका छन्। यी 4 विधेयक बिहिबार नै राष्ट्रिय सभाबाट पारित भएका छन्। चीनको पूर्वी प्रान्त फिजियानमा बिहिबार एक जुत्ता कारखानामा लागेको आगोमा कम्तीमा 28 जनाको ज्यान गएको चिनिया संचार माध्यमहरूले जनाएका छन्। आगो निभाउन दर्जनौ दमकल तथा उद्धार कर्मीहरू खटिएका थिए। फियुजियान प्रान्तको जिनजियाङ शहरमा रहेको हुइटेक जुत्ता कारखानामा स्थानीय समय अनुसार बिहिबार दिउँसो करिब 12 बजे आगो लागेको थियो। अधिकारीहरूले भवनभित्र अझै मानिसहरू फँसेको आशंका गरेका छन्। राष्ट्रपति शी जिनपिङले आगलागीबाट ठूलो मानवीय क्षति भएको र घटनामा जिम्मेवारलाई कानूनी दायरामा ल्याउने बताएका छन्। चीनको सिन्हुआ न्यूज एजेन्सीले दिएको पछिल्लो जानकारीमा साँझसम्म 28 जनाको मृत्यु भएको पुष्टि गरेको छ। राष्ट्रिय टेलिभिजन सीटीभीले प्रसारित फुटेजमा भवनबाट ठूलो कालो धुवा निस्किरहेको र दमकल कर्मीहरूले भवनको बाहिरी भाग र भित्री भागमा पानीको फोहराले आगो निभाएको देखिन्छ। आगो तल्लो तल्लाहरूमा फैलिएका मानिसहरू भवनको झ्याल नजिक र छतमा आश्रय लिइरहेको देखिन्थ्यो। विपद व्यवस्थापन मन्त्रालयले विज्ञप्तिमा 183 जना उद्धार कर्मी र 35 सवारी साधन घटनास्थलमा खटाएको जनाएको छ। सिन्हुआका अनुसार खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन निर्देशन दिएको पनि खबरमा उल्लेख गरिएको छ। अब एउटा मौसम सम्बन्धी जानकारी। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापी रेखा सरदरी स्थानमा केही माथि रहेको छ, जसको प्रभावले देशभर साधारणतया बादल लागेको छ। कोशी बागमती गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा चट्याङसित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। देशका पहाड़ी भूभागका धेरै स्थानमा चट्याङसित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका स्थानमा, मध्य प्रदेशका साथै कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा चट्याङसित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। आज राति देशभर अधिकांश बादल लाग्नेछ। कोशी बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी कर्णाली सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा चट्याङसित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भूभागको धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। तराई भूभागका धेरै स्थानमा चट्याङसित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भूभागका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। साथै मध्य प्रदेशका तथा बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई स्थानमा समेत भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। अब खेलकुदको समाचार। साबिक उपविजेता फ्रान्स फिफा विश्वकप 2026 को सेमिफाइनलमा प्रवेश गरेको छ। अमेरिकाको वेस्टर्न स्टेडियममा शुक्रबार बिहान सम्पन्न क्वार्टर फाइनल खेलमा मोरक्कोलाई 2-0 गोल अन्तरले पराजित गर्दै फ्रान्सले अन्तिम 4 आफ्नो स्थान सुरक्षित गरेको हो। फ्रान्सको जितमा स्टार फरवार्ड केलिन एम्बापे र ओसामान डेम्बेले 1-1 गोल गरे। दुवै गोल खेलको दोस्रो हाफमा सम्भव भएको थियो। योसँगै फ्रान्स लगातार दोस्रो पटक विश्वकपको सेमिफाइनलमा पुग्ने सफल भएको छ। पहिलो हाफमा फ्रान्सले पूर्ण दबाव बनाए पनि गोल गर्न सकेको थिएन। खेलको 29 मिनटमा फ्रान्सले पेनाल्टीको सुवर्ण अवसर पाएको थियो। मोरक्को का नुसाइर माजा राभीले एम्बापेलाई डिबक्सभित्र लडाएपछि पाएको पेनाल्टीमा एम्बापेले आफैले प्रहार गरेका थिए, तर मोरक्कोका गोलकिपर बोनोले उत्कृष्ट बचाव गर्दै फ्रान्सलाई अग्रता लिनबाट रोकेका थिए। दोस्रो हाफको 60 मिनटमा डिजायर डाओको पासमा एम्बापेले डिबक्सको किनारबाट आकर्षक गोल गर्दै फ्रान्सलाई 1-0 अग्रता दिलाए। यो गोलसँगै एम्बापे यस वर्षकपमा 8 गोल गर्दै लियोनल मेस्सीसँगै सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा उक्लेका छन्। त्यसको 6 मिनट लगत्तै 66 मिनटमा एम्बापेकै पासमा ओसामा
माने डेबावेले गोल गर्दै फ्रान्सको अग्रता दुब्बर बनाए। फ्रान्सका लागि जितेको खुशी बाहेक एम्बापेको चोटले भने चिन्ता थपेको छ। 78 मिनटमा एम्बापे कुनै फिटपछि खेलाड़ीको ट्याकल बिना नै अचानक मैदानमा लडेका थिए। उनले खेल जारी राख्न नसकेपछि 78 मिनटमा मैदानबाट बाहिरिए। उनको स्थानमा जिन फिलिप मार्टेटा मैदान प्रवेश गरेका थिए। सेमी फाइनल अघि एम्बापेको यो चोट ठूलै भएमा फ्रान्सका लागि महँगो साबित हुन सक्नेछ। गत विश्वकपमा सेमी फाइनलसम्म पुगेर इतिहास रचेका मोरक्को यसपटक क्वार्टर फाइनलबाटै बाहिरिरहेको छ। खेलको अन्तिम समयमा मोरक्कोले केही राम्रो अवसर सिर्जना गरे पनि फ्रान्सले रक्षा पंक्ति र गोलकिपर माइक मैग्रोनलाई उछिन सकेन। मोरक्कोका लागि अतराफ हाकिमीले गरेको केही प्रयासहरू खेरा गएका थिए। यिनै खबरसँगै हामी बिहान 9 बजेको खबर सङ्घारको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। साउनदेखि 3 महिना डेंगू सचेतना अभियान सञ्चालन गरिने। बागलुङमा एचआईभी संक्रमित 220 पुगे। चालू आर्थिक वर्षमा थपिए 8 जना। राष्ट्रपतिले प्रमाणीकरण गरे 4 अध्यादेश। प्रतिस्थापन विधेयक। चीनको फुजियानमा आग लागि कम्तीमा 28 जनाको मृत्यु। र मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश। रेडियो सफलताले तयार पारेको बिहान 9 बजेको खबर सङ्घारको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो संसार भेट अहिले बेलुकी 6 बजे खबर सङ्घार आउनेछ। हामी सफलताको पाइलामा अब केही बेर तपाईँ सुन्न सक्नुहुन्छ कार्यक्रम लोकसौतारी। रेडियो सफलता सुन्दै गर्नुहोला। नमस्कार।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि क्योर फर्स्ट फार्मेसी 0 किलोमिटरमा।
2: हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: क्योर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रेला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 9856722551, 9850505251।
3: आयो है मासु, ताजा ताजा मासु, दोस्ती टु मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तितु मिट स पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 6 59 50 960 दोस्तितु मिट स।
2: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
3: होइन के भन्छ यो एरियाले
2: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 98560140 98560-60127 र 98038-21440 सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
4: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
5: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
4: अब सबैको लागि वेब सर्भर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
6: कन्ट्याक्ट 0615530050 0615589848
4: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
7: ए हेर्नुस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिन कि क्या हो?
8: पक्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
9: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौ, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
7: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिमीलाई कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुसी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका पाँच तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा युएफओ र सी कम्प्लेक्सको बीचमा
6: फोन नम्बर 061587915
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज

अनलाइन अर्डर का लागि सम्पर्क 9705508 9705508 मलसरा तात चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुन्सरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड। यदि तपाईं वैदेशिक रोजगारीमा जानी मनसाए बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061553071, 9807081234, 9705077123, व्हाट्सएप नम्बर 9811771123।
1: होइन ए बुढा, बिहान बिहान कहाँ हिँड्न लाग्यौ?
2: मेरी आमै नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल झोका अर्जन गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
1: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
3: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
4: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
5: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061541994, 541495। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा। फोन नम्बर 061525904। स्टिल एल्युमिनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
1: हो नि, पोखरा मुस्ताङ देखि बन्दीपुर सम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो स्थान हो नि त।
2: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
3: Studio time.
4: It's 10 a.m.

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास पारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै, सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840206127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ। स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर, आउनुहोस् कक्षा 12 इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथी स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको दोस्रो तला। फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।

तेरो ठूलो भिनाजु र माइलो भिनाजु भनेका पढे लेखेका सरकारी जागिरे अनि शहरमा बस्नेहरू तेरा यी साइला भिनाजु यसो गाउँ पाखातिर बसेर खेती किसानी गर्ने पाखी हो बुझिस्?

0: स्टडी एब्रोड जोसुके विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा संपर्क बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नंबर 061-570-736 98-560-2325 98-086-35-480 साथ ही आईएलएस र पीजी का कक्षा विशेषज्ञ टोली र गुणस्तरीय तालीम का साथ प्रदान गरिन्छ।
1: के रोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98-052-21-50 98-251-27-014
4: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्था हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28-104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
5: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
5: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061-520-179
7: लौनी दाई बनमा त आगो लागेछ निभाउन जाऊ न
8: हो त नि एउटा सानो लाबर भाइले सिङ्गो वन नै सखा भने भयो
9: हाम्रो वन हाम्रो धन डरेलोबाट जोगाउन गरौ जतन वनमा डरेलो लगाउनु कानूनी अपराध हो डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ वन जोगिए मात्र हामी जोगिन्छौ
10: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: गाउँको मिठो मर्नेले हाम्रो जीवन त मिठै बित्यो। अहिलेको तन्नेरहरूको मन चाहिँ किन धनको तृष्णाले बुझिथ्यो।
1: ओहो गाठी कुरा आयो है।

0: हेलो
1: हजुर सधैँ कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएरै पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर रुरल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका पाँच तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटीभिजीद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लढुङ्गा यु एफओ र श्री कम्प्लेक्सको बिचमा
6: फोन नम्बर 061-57-9-15
7: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
8: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
7: अनि कहाँ छ छोरा यो पसल
8: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
7: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
8: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
7: पोखरा दुई बिन्दवासिनी बस पार्क
8: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
7: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण
8: मोबाइल नम्बर 98460-59581
7: 98163-15475
9: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज चिकन

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705550507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यत्रो घर बनायो तर घरको सुन्दरताको लागि राम्रो फूलहरू पनि पाउनै गाह्रो होइन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि के हो घरको? म त सोच्दा सोच्दा हैरानै भइसकेँ।
2: के चिन्ता लिन्छ हौ, यस्तो सानो कुरामा नि? 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
0: जापानिज दुबो, एभरग्रिन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
3: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरा 5 0 किलोमिटर, मोबाइल नम्बर 9856023461, 9826060908।
4: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 9840600851।
5: सफलता स्टूडियो टाइम

0: हेर्नु न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जसो मसँग मलाई स्यालेरी दिएर राखे
2: स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखुरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807154 9857325575।
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्ट मार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन,
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 0161547734। मोबाइल नम्बर 9856028744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर।
5: वा क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
6: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरा पाटनमा पाइन्छ।
5: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
6: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860410081।
7: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास बारमा।
8: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल। मोबाइल नम्बर 9847020127।
7: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
9: विगतको 20 वर्षदेखि हजुर सेवामा समर्पित
10: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
9: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर। घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
11: कन्ट्याक्ट 0615530500 0615589848।
9: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123। प्रिन्टिङ छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ, ओम प्रिन्ट हाउस। ओम कम्प्युटर डिजाइनिङ एन्ड एडभर्टाइजिङ हाउस, पोखरा 8 सिर्जना चोकमा। हाम्रा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसारका लागि फ्ल्याक्स प्रिन्ट, 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट, मायाको चिनो उपहार तथा विवाह व्रतबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई, ग्राफिक डिजाइन, कलर प्रिन्ट तथा फोटो कपी, स्टिकर, कप प्रिन्ट, टी शर्ट प्रिन्ट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै। सम्पर्क ओम प्रिन्ट हाउस, पोखरा 8 सिर्जना चो। फोन नम्बर 061-576-110, प्रोप्राइटर मनोज बास्तुला, 98-560-22-25, 98-560-26-110।
1: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
2: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
1: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
0: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5-0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5, पोखरा।
3: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला। यो बुढीलाई केही चिन्तै छैन भने
4: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्सी राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
3: ए हो र, ल त्यसो भए म ढुक्क भए। ल
5: हजुर, हामी कहाँ सत्यनारायण, रुद्री, व्रतबन्ध, विवाह, चौरासी, सप्ताह, एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
3: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर, 0 किलोमिटर 5, पोखरा। प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी। मोबाइल नम्बर 98460-54635, 98460-43853।
0: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
6: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4-व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा, 98-560-1109, 98-28-84-20-20। गरिब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाठक। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियाले
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 98560140, 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
2: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने।
3: हो नि, ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह, स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
4: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट सप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793 97 59 50 960 दोस्तीटु मिट सप मिट सप मिट सप।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
4: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा 2 बिन्दवासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460 59 581
2: 98165 1475।
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
5: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
5: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 01605201179।
7: Studio time.
2: It's too well known.

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161530904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462289।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यता उता गर्नु पर्यो? पोखरा सात मासबारमा रहेको पीएसटी टेरर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफद मूल्यमा पाइन्छ नि।
5: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा सात मासबार, श्रीकृष्ण मावीदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860309362, 9856034। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, भर पर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू। www.websurfer.com.np

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066042 9860041।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 9811787488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारीपाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ स्वस्थ नागरिक।

तपाईको भोक लाग्दाको साथी मनसरताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरताज चिकन।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 55 07 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने
2: होइन के भन्छ नि बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामी पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोरमा गई त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460 54635, 98464 43853।

0: यदि तपाई वैदेशिक रोजगारी में जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरा में रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायत का यूरोपियन राष्ट्र का विभिन्न कंपनी में वैदेशिक रोजगारी को सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सिक्युरिटी गार्ड, फैक्ट्री वर्कर, डेलीवरी बॉय, ड्राइवर, हाउसकीपिंग, हेल्पर, क्लीनर लगायत का क्षेत्र में वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्न को सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइवेट लिमिटेड, नागढुंगा पोखरा कास्की। फोन नम्बर 061553071, 9867881234, 9750707123, व्हाट्सएप नम्बर 9801170123।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061520179।
3: होइन ए बुढा, बिहान बिहान काहीँ नलाकाऊ।
4: घर बनाउन लागेको कुरा त तपाईँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल, झोका अर्डर गर्न समिक्ष काष्ठ उद्योगतिर जान लागेको होइन।
3: हाम्रा माइता पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
5: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा काष्ठ उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
6: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क समीक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061541994, 541495। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061525904। स्टिल एल्युमिनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।
8: वनमा त आगो लागेछ, निभाउन जाऊ न।
9: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भुने भयो।
10: हाम्रो वन, हाम्रो धन, डरेलोबाट जोगाउन गरौ जतन। वनमा डरेलो लगाउने कानूनी अपराध हो। डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ।
11: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: के हेरेर तुलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दिप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दिप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दिप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98052120 58 251 27014

0: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
1: सफा कपडा संकलनमा हातीमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
0: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
1: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
0: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
1: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
0: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9856011 86, 9846035111। सम्पर्क नम्बर फेरि एकपटक 9846035111।

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएरै पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएर विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुस्तिने किङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लढुङ्गा UFO र ट्री कम्प्लेक्स को बीचमा
6: फोन नम्बर 061587915
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मनसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: हेर न साङ्लो बरो बहिनीको विवाह टिको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने, बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
2: देला तलाई स्यालरी बिरौटाको राम मन्दिरको आडीमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807159947 9557325575।
0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, यूएसए, यूके, क्यानाडा, न्यूजील्याण्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0615707636 9856320325 9806535480। साथै आयस र पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615335904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यता उता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
5: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860390362, 9560334। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
6: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
7: होइन, के भन्छ यो रेडियाले
6: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै, फोन नम्बर 0615742525, 9560140, 9560601127 र 9038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: হাই রে বলে হাই
1: ঝুমপাকা ঝুমপাকা ঝুম ঝুম ঝুম ঝুমপাকা ঝুমপাকা ঝুম ঝুম ঝুম
0: হাই রে বলে হাই হাই রে বলে হাই
2: अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
3: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
2: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
4: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
3: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210 5 9251714
5: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
6: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
5: अनि कहाँ छ छोरा यो पसल
6: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि
7: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
6: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
5: पोखरा दुई बिन्दवासिनी बस पार्क
6: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
5: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
6: मोबाइल नम्बर 9846059581
5: 9165175
8: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषक को लागि दाना को फर्मुलेसन लेस तथा ब्रोइलर कुखुरा को पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
1: कुकुर को भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैंसी को दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 061-544-737, मोबाइल नम्बर 98-560-28-744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98-171-87-488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ स्वस्थ नागरिक बनौ।
4: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 98-460-00851।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी? मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9860-66642 9860-41081। तपाईँको भोक लाग्दाको साथी मनसराताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसराताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुल्सरा 7 चिकन बिरयानी हजुरकै सहर पोक।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 55 07 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
0: सम्पर्क नव विद्या सदन स्टेसनरी पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9802527014
3: लभ युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: तामा, पितल, स्टील, कांच, प्लास्टिक तथा किचन का सामान को होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9856012046 9852010504 साथ ही कुखुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 0165201179।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-55071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123। सफलता एम्बुलेन्स अब 24 घंटा हजुरको सेवामा।
1: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्चे बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98-5-60-11-09, 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
2: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
3: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
4: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
5: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
0: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस्, कक्षा 12 को इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा चाहिँ उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस बिल्डिङको 2 तला। फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।

0: नमस्कार अमचा अधिकारी सबे छुने हुनुहुन्छ मेरो छोटोचा सुन्न मन लाग्यो
1: रेडियो सफलता 103.4 मेगाहर्ज
2: सुन्न मन लाग्यो

0: हामी जीवनभर दिन रात दुख गरेर कमाएको पैसा आफ्ना छोरा छोरीको शिक्षा दीक्षामा खर्चिन्छौ।
1: हामी सन्तानको खुसीको लागि उनीहरूका हरेक इच्छा पूरा गर्छौ।
0: तर सोच्नुहोस् त के हामीले उनीहरूलाई असल संस्कार दिनका लागि पर्याप्त समय दिएका छौ त?
1: यदि दिएका छैनौ भने हामी आफ्ना सन्तानलाई बिगारिरहेका छौ।
0: त्यसैले आफ्ना सन्तानलाई असल व्यक्ति बनाउन उसले गर्ने हरेक कार्यमा आजदेखि मेहनत गर्न सिकाऊ।
2: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98052121750 98251

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462289।
2: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड
1: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाइ
2: हो नि पोखरा मुस्ताङ देखि बन्दीपुर सम्म मनाङ लमजुङ गोरखा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि हाम्रो प्रकृति र संस्कृति नै हाम्रो स्थान हो नि त
3: अतिथि देवो भव पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो
2: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
4: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले
5: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
4: अनि कहाँ छ छोरा यो पसल
5: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
6: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
5: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
4: पोखरा दुई बिन्दवासिनी बस पार्क
5: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
4: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण
5: मोबाइल नम्बर 9846059581
4: 9165175
7: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
8: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस
7: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल अरूभन्दा फरक सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
8: कन्ट्याक्ट 0615530050 0615589848
7: फर मोर डिटेल्स विजिट www.websurfer.com.np

0: नमस्कार म संगीतकार जय कुमार परियार तपाईं यति बेला सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज
1: रेडियो सफलता 103.4 मेगाहर्ज
2: सुन्न मन लाग्यो

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्वपाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9860666642 9860601081। स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक। फोन नम्बर 0615707636 9856320325 9806535480। साथै आयस र पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
2: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
3: होइन के भन्छ यो रेडियाले तिल लगाता कान्छ।
2: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रमसम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 0161774225 9560214040 9560601127 र 9830214040। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एकमात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: यमन खनाल, विष्णु पौडेल र ऋषिराम सेजवाल, शब्द सिर्जना ऋषिराम सेजवाल, लय सिर्जना नरेन्द्र सेजवाल, इन्जिनियर यमन खनाल, उत्पादक तथा वितरक सुपा देउराली मेर्सी कपराली, प्रबन्धक यमन खनाल 9894 40 400, सुपा देउराली म्युजिक प्रणाली मार्फत सर्वत्र बजारमा उपलब्ध छ। ऋषिराम सेजवालको लोकप्रिय एल्बम आँसु नझर।
1: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
2: अब सबै प्रकारका औषधि क्योर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत दिशा पिसाब खकार वीर्य परीक्षण लगायतको ल्याब सेवा, जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
1: सम्पर्क
2: क्योर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 9856722151, 9850505251।
3: हेलो,
4: हजुर सन्चै, कस्तो छ हजुरलाई?
3: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर उडन ट्रेनिङ बारे सुन्छु नि।
1: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
5: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
1: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
5: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
1: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्गो चुप्लेढुङ्गा UFO र सिटी कम्प्लेक्सको बीचमा।
5: फोन नम्बर 061587915।
2: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97050557 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड। यदि तपाईं वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-55071, 98067-81234, 97050-77123, व्हाट्सएप नम्बर 98011-77123।

0: टके हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरी राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैर पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9825170014
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ क्रिस्टल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 061-544-737 मोबाइल नम्बर 9856-28-744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
3: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने हाँस्दा हाच्छु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
3: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 9850-28104
3: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: होइन ए बुढा बिहान बिहान काहीँ नलाकाउ
6: मेरी आमै नि घर बनाउन लाएको कुरा त तराई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको झाल झोका अर्डर गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन
5: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झाल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
7: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
8: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
9: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-541-9584 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा फोन नम्बर 061-525-904 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौं असल उपभोक्ताको परिचय दिउँ
10: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो अहिले त सुक्न पो लागिसकेछ मुहान वरपरका रुख नकाटौं र सफा राखौं, फेरि पानी पलाउँछौं, पानीको स्रोत संरक्षण गरौं, भविष्यका लागि संचय गरौं। बढ्दो शहरीकरण र वन विनाशले खाने पानीका मुहान संकटमा छन्। मुहान संरक्षणमा जुटौं, पानीको दुरुपयोग नगरौं, स्वच्छ पानी सबैको पहुँच।
11: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट्स पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793 97659 50960 दोस्ती टू मिट्स।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-99।
2: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
3: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइरहेको छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
2: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
4: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98560-35394।
5: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32, गगन गौडा।

0: बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिब्बे ढुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झन होस् बाकेलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 98 160 62 983 98 55 52 855 समझू सही बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार स्टडी एब्रोड जोसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ
1: भाइको विवाह पनि हिजोभन्दा आज झन नजिकैदैछ दुबोको माला कहाँबाट ल्याउने हो गाडी सजावट गर्नुपर्ने होला र सजावट फुलहरू पनि कहाँबाट ल्याउने हो लौ न कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त
2: दाई पनि कति आचिलो भएको सिद्धार्थ चोक 8 पोखरामा गोल्डेन नर्सरी सधैँ छ नि हो त्यही गएपछि दुबोको माला गाडी सजावट विभिन्न सजावटका फुलहरू बुके गुच्छा फलफूल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ
3: हाम्रा सेवाहरू सिजनल तथा प्यारिनल बिरुवाहरू इन्डोर तथा आउटडोर प्लान्टहरू फलफूल तथा धार्मिक बिरुवाहरू बुके गुच्छा दुबोको माला गाडी सजावट तथा विवाह व्रतबन्धमा सजावट फुलहरू विदेशी कुखुरा विदेशी परिवार रंगीन माछा पनि पाइन्छ हामी कहाँ ठुला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर आउटडोर र ठुला ठुला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ
1: सम्पर्कका लागि गोल्डेन नर्सरी सिद्धार्थ चोक 8 पोखरा प्रोप्राइटर दया कुमार द्वार मोबाइल 98-560-32-717 र 98-460-55-079
0: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुन्सरा 7 चिकन बिरयानी पोखरा 8 जालपा रोड

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460 66 642 98460 41 81।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462899।

0: विगत को 20 वर्ष देखि हजुर सेवा में समर्पित
1: वेस्ट सल्फर ल्यायो नया जम्बो कम्बो अफर अब मात्र 12,000 में एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस 19,500 में दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस
0: अब सब को लगी वेब सर्फर भरपर्दो विश्वास दिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंटरनेट र डेटा सेंटर सर्विस आदि सेवा वेब सर्फर नेपाल अरु भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टीवी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टीवी सर्भिस
2: कन्ट्याक्ट 0615530050 0615589848
0: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
3: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई
4: हो नि पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त
5: अतिथि देवो भव पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो
4: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आका हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छ्यु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्कि हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बस्न बच्चा जमिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
5: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की। स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस्, कक्षा 12 इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको 2 तला, फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक। बाल बालिकाका लागि स्वर्णबिन्दु खुवाइने कार्यक्रम सम्बन्धी विशेष सूचना।
6: के तपाईँ स्वास्थ्य प्रबन्धनात्मक आयुर्वेद सेवा अन्तर्गत सञ्चालित कार्यक्रममा आफ्नो बाल बालिकाको शारीरिक मानसिक वृद्धि र विकासका लागि खुवाइने स्वर्णबिन्दु प्राशनमा सहभागी हुन चाहनुहुन्छ?
5: यो संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको सहयोगमा सञ्चालन गरिने कार्यक्रम भएकोले निशुल्क रूपमा उपलब्ध गराइनेछ।
6: स्वर्ण बिन्दु खुवाइने मिति 2083 असार 31 गते बुधबार।
5: यदि तपाईँको बच्चा लक्षित उमेर समूह
6: माथि उल्लेखित मितिसम्म 12 महिना पुगेको, 5 वर्ष ननागेको भित्र पर्नुहुन्छ र निषेधित अवस्था जस्तै बालबालिकालाई ज्वरो, अजीर्ण, अपच, झाडा पखला, आउँ, रुगा खोकी, सर्दी मर्की, रुगा खोकी नभएको भए माथि उल्लेखित मितिमा बिहान 6 बजेदेखि 10 बजेसम्म गण्डकी आयुर्वेद अस्पताल कास्कीमा स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन गरिने भएकाले यस स्वर्णबिन्दु प्राशनको लाभ लिनुहुन आम समुदायमा हार्दिक अपील गर्दछौ।
5: निर्मित औषधिको सदुपयोग होस्, सबैले स्वर्णबिन्दुको थोपा खान मिलोस् भनेर खुवाइने मितिको अघिल्लो दिनको दिउँसो 4 बजेसम्म नाम दर्ता गरेका बाल बालिकाका लागि मात्र औषधि निर्माण गरिने भएको हुँदा उक्त समयभित्र अभिभावकले गण्डकी आयुर्वेद अस्पतालले उपलब्ध गराएको QR कोड स्क्यान गरी वा दिएको लिंक क्लिक गरी आफ्नो बालबालिकाको नाम दर्ता गराउनु हुन सविनम्र अनुरोध छ।
6: यसमा झुटा विवरण भरेको पत्ता लागेमा आफ्नो बालबालिकाले स्वर्णबिन्दु प्राशन कार्यक्रममा सहभागी हुन नपाउने हुँदा यथार्थ विवरण भरिदिनु हुन अनुरोध गरिन्छ।
5: अनुरोधक गण्डकी प्रदेश सरकार, स्वास्थ्य मंत्रालय, प्रादेशिक स्वास्थ्य निर्देशनालय, गण्डकी आयुर्वेद अस्पताल, पोखरा 26 कास्की।
6: फोन नम्बर 061-563-528, मोबाइल नम्बर 98560-558।

0: गरेर जान कहिले गर
1: गाउँका सिने भूमि चारै नारायण भूमि दर्शन पशुपतिको असारको स्वर सँगै जाने हो र दर्शन पशुपतिको भेला पाता

छोडेर गाउँ घर सात समुद्र पार धनका माउने आशैमा

0: छुरु घरे तर मार्ने होइन ती लाठीहरू के हेरेर बस्छन् भने झिकन घाँसे जुवारी
1: म गाउँ छोडेर विदेश गएको भएर मलाई सेटर हाने जस्तो छ म भन्छु ल पख ल यसको जवाफ मलाई आइसक्यो।

आजा आउला छैन भोलि आउला छैन तिमीलाई बाटो हेरेर।

0: से हो र भने होइन होला हो रे आइजो ला ला इन साथीले पर हे साथीले पर ला बागे बागे बागे बागे बागे
1: कस्तो तिर्खलाको पानी खाउन हो हर्के दाई
2: खाना

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिस्ट पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67793 97650 59 60। दोस्ती टु मिस्ट कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
2: कुकुरको भ्याक्सिनेसन,
1: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 01154577 37, मोबाइल नम्बर 98560 28744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
3: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
3: अनि कहाँ छ छोरा यो पसल?
4: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
3: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
4: पुर्खौली काम, हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
3: पोखरा 2 बिन्दवासिनी बस पार्क,
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
3: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण,
4: मोबाइल नम्बर 98460 59581,
3: 98165 15475।

0: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्था हाछिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
0: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
2: रामुलाई किन स्कुल नपठाएको मैले दाई?
3: काममा अलि सघाउँछ कि भनेर नि।
2: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौँ, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौ, बाल श्रमको अन्त्य गरौ।
4: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-82-989।
2: लव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5-0 किलोमिटर।

0: तामा पितल स्टील कांच प्लास्टिक तथा किचन का सामान को होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णुदत्त मिश्र संपर्क 9856012046 9852510504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ। अब गुणस्तरीय फर्निसिंग सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिंग सेन्टर पोखरा 7 मास बारमा
1: विभिन्न साइजका दराज पलङ डाइनिङ टेबल सोफा टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिंग सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै सञ्चालक गुरुप्रसाद बराल मोबाइल नम्बर 9840202127।
0: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061520179।

0: सफलता
1: मेरो सफलता
2: हाम्रो सफलता
3: हामी सबैको सफलता
2: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: जीवनमा एउटा राम्रो घर, एउटा प्राइभेट कार अनि व्यापार व्यवसायबाट पनि सोचे जस्तै आम्दानी। तर यो सपना कहिल्यै पूरा भएन, के गर्ने होला।
1: लाटा, रेडियो सफलतामा विज्ञापन देन, त्यसपछि फटाफट व्यापार त जस्तो भने त्यस्तै।
0: व्यापार व्यवसाय बढाउनको लागि रेडियो सफलतामा विज्ञापन दिने
1: होइन त
0: दिने नै दिने, किन नदिने?
1: ल तुरुन्तै सम्पर्क गरिहाल्नुहोस् रेडियो सफलता 103.4 MHz मासबार पोखरामा। फोन नम्बर टिप्नुहोस् है 061-462-966 र अर्को नम्बर 061-465-966।

0: पशुपतिनाथ भगवान को जय।
1: मठ मंदिर
2: गुरुकुल
1: चैत्य गुम्बा
2: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
2: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
3: ओम जय जगदीश हरे।
4: उफ, भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
5: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्ति राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
4: ए हो र।